0: एकीकृत समाजवादीसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी नेकपा बनाएर चुनावी मैदानमा उत्रन भएका प्रचण्डलाई पछिल्लो निर्वाचनले राष्ट्रिय राजनीतिमा जम्मा 17 सीटमा सीमित गरिदिएको छ। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले करिब दुई तिहाई नजिकको वर्चस्व कायम गर्दा प्रचण्डको जादू सकिएको विश्लेषण गर्न थालिएको थियो, तर संघमा निकै कमजोर बनेको त्यही नेकपा र संयोजक प्रचण्ड फेरि प्रदेश राजनीतिमा किङ मेकर बन्ने देखिएको छ। प्रदेश सरकारको कार्यकाल करिब एक वर्ष बाँकी रहँदा कंग्रेस र एमाले बीचको पूर्व सहमति भत्किएपछि दुवै दल फेरि सरकार गठनका लागि नेकपामै भर पर्ने देखिएको छ। आजको हिमालय टाइम्सले यो खबर छापेको छ।
1: नेपालका जलविद्युत कम्पनीहरू बीच एकअर्काको शेयर खरिद गर्ने वा क्रस इन्भेस्टमेन्टको प्रवृत्ति तीव्र हुन थालेको छ। पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत तथा निर्माणाधीन जलविद्युत कम्पनीहरूले अन्य जलविद्युत आयोजनामा रणनीतिक लगानी गर्ने निर्णय सार्वजनिक गरिरहेका छन्। लगानीको यस्तो प्रवृत्तिले जलविद्युत क्षेत्रमा वित्तीय सहकार्य, जोखिम व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नयाँ अभ्यासको संकेत गरेको छ। क्रस इन्भेस्टमेन्टमा आक्रामक बन्दै जलविद्युत कम्पनी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
0: कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी हस्तान्तरण उद्घाटन र संचालन अघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ, तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र कार्य संचालन नियमावलीले हरेक ठूला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। केन्द्रले ठूला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा गर्न सक्छ, तर आयोजना सम्पन्न गर्ने पक्षले सतर्कता केन्द्रलाई सम्पन्न भएको कामको जानकारी नदिँदा परीक्षण गर्ने स्थिति नै हुँदैन। पूर्वाधार लगायत कुनै पनि क्षेत्रको निष्पक्ष परीक्षणका लागि विश्वभरि नै तेस्रो पक्ष परीक्षणलाई निष्पक्ष, भरपर्दो र विश्वासिलो मानिन्छ, तर निर्माण सम्पन्न आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षणै नगरी हस्तान्तरण उद्घाटन तथा सञ्चालन हुने गर्दछ। तेस्रो पक्ष प्राविधिक परीक्षण नहुँदा अनियमितता, न्यून गुणस्तर र सार्वजनिक सम्पत्ति दुरूपयोग हुने जोखिम उच्च रहन्छ। अरबौंका आयोजना हुँदैन तेस्रो पक्ष परीक्षण शीर्षकमा गोर्खापत्रले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। कंग्रेस र एमाले बीच करिब दुई वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनैतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरि नै चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
2: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढ़ेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। प्राप्त तथ्याङ्क अनुसार पहिलो र दोस्रो अधिवेशनको असार 26 कुल 39 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 5-5 दिन मात्र संसदमा उपस्थित भए।
1: आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा मंगलबार जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाइएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो।
2: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि विभिन्न 37 पुदे मार्ग निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनमा बजेट कार्यान्वयन प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ।
1: 5 वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनु भएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले 35 दिने सार्वजनिक सूचना निकालेको छ।
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा पुनः किताकाट रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किताकाट रोकिएको हो।
2: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान चाहनेका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन मागेको हो।
1: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-10,00,000 रूपियाँसम्मको चिट्ठा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा दुईजनाले जमै 10,00,000 रूपियाँको उपहार पाउनेछन्।
2: अब शेयर बजार। मंगलबार दिनभर उतार चढ़ाव मा देखिएको शेयर बजार अन्तिम समयको सुधारपछि सामान्य अंकले मात्रै बढ़ेको छ। नेपाली स्टक एक्सचेन्ज नेफ्सेका अनुसार यस दिन बजार 7.25 अंक 0.26% बढ़ेर 2,726.49 अंकमा कायम भएको छ। 2,719.39 अंकबाट खुलेको बजार कारोबार सकिनु 8 मिनट अघि 2,718.46 अंकमा थियो। अन्तिम 8 मिनटमा बजार 8 अंकले बढ़ेको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा दिस होम डेशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्।
2: अब खेल खबर। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लीग टूमा एक अर्को हार बेहोरेको छ। मंगलबार नेदरल्याण्डसको उटरेस्टमा नामिबियाले नेपाललाई 8 विकेटको पराजय चढ़ायो। यता दक्षिण एशियाली फुटबल महासंघले अन्यल र अनिश्चितता बीच मंगलबार साफ च्याम्पियनशीप 2026 मिति र आयोजना हुने स्थान घोषणा गरेको छ। अपेक्षा अनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ। आयोजनाको समय 6 नोभेम्बर 4 देखि 17 यो साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ र सन् 2018 यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ।
1: अब विचार विश्लेषणको पालो। जेनजी र बीपी दुई पुस्ता बीचको वैचारिक कनेक्ट शीर्षकमा डिला संग्रौलाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ। बीपीको तस्विरमा माल्यार्पण गर्ने तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कंग्रेस र समग्र पुराना दलसँग टाढ़िएको हो। जेनजीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई बीपीका अनुयायी दावी गर्नेहरूको ढोंग मन नपरेको हो। नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार नीति र सिद्धान्त छाडेर गएका छन्। जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ। तर बीपी कंग्रेससँग जोड़िएकाले निलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ। तर बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ।
2: कहिले बिर्सन नसकिने राजनेता बीपी कोइराला शीर्षकको विचार प्राध्यापक डाक्टर यज्ञ प्रसाद अधिकारीले लेख्नु भएको हिमालय टाइम्सले छापेको छ। कुनै पनि राजनैतिक दल निर्जीव यन्त्र बन्न सक्दैन। नेता र कार्यकर्ता बीचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन्। त्यसमा नेता र कार्यकर्ताको हाँसो आँसु र वेदना सन्निहित रहेको हुन्छ। आफ्ना नीति र कार्यक्रम लागू गर्न जुन अनुमोदित सत्ता पनि चाहिन्छ तर सत्ता राजनैतिक दलको साध्य होइन, साधना मात्र हो। बीपी कोइरालाले सत्तालाई कहिले साध्य सम्झनु भएन।
1: प्रस्तावित कम्पनी विधेयक 2083-4 कम्पनी सिद्धान्त विपरीतका दफा शीर्षकमा आर्थिक अभियान दैनिकमा ज्योति दाहालको विचार छापिएको छ। एउटा ठूलो कम्पनीमा सयौं हजारौं जना कर्मचारी हुन्छन्। अब एउटा सामान्य अकाउन्टेन्ट, ड्राइभर र कार्यालय सहयोगीको पारिश्रमिक कति तोक्ने, कसको कति भत्ता बढ़ाउने र बजारको मूल्य वृद्धि अनुसार कसको तलब कति थप्ने भन्ने कुरा वर्षमा एकपटक बस्ने साधारण सभामा एजेण्डा बनाएर बहस गर्ने विषय होइन। साधारण सभाले बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयले त्यसलाई अभिलेख मात्र गर्ने हो। संचालक बन्नका लागि साधारण सभा हुनु अघिल्लो आर्थिक वर्षमा कायम चुक्ता पूँजीको निश्चित प्रतिशत शेयर हुनुपर्ने व्यवस्था गर्नु आवश्यक छ। विधेयकमा हित विपरीत काम कार्यवाही गरेमा भनिएको छ, तर हित विपरीत भनेको के हो यसको कुनै स्पष्ट व्याख्या वा सीमा तोकिएको छैन। कानूनको भाषा सधैँ प्राविधिक, स्पष्ट र बाध्यकारी हुनुपर्छ। नियमनकारी निकायको प्रशासनिक नेतृत्व व्यावसायिक र प्राविधिक नभएसम्म नयाँ ऐन ल्याए पनि मुलुकको
3: Celebrating the history and future of Sankhospa, Radio Sankhospa 95.5 MHz.
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र स्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
6: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055700।
12: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
3: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
13: भएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्ष दलको माग। चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका।
14: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने। विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार।
13: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा। अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक। युक्रेनलाई तत्काल 70 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा।
14: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित। भोलि नेदरल्याण्डसँग खेल्ने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्दै।
15: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: साझा खबरको सबैभन्दा शुरूमा वातावरण प्रदूषण गर्ने विभिन्न 12 उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग।
13: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिसिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ। जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रडक्शन, अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिवाना गराएको हो। सिर्सिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो, तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो। परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको हो। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योग मध्ये मध्य प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम हदैसम्मको कार्यवाही गर्न पत्राचार गरिएको छ। मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 दफा 35 बमोजिम तिब्बर जरिवाना लाग्नेछ।
16: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो। सरकारले निर्णय फिर्ता लिएको छ। आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत थप 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ। शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ। गत आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो। हाल देशको कुल गार्हस्थ उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ। यस अनुसार हाल 66.7 करोड़ रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2.39 अर्ब रूपियाँ खर्च हुने देखिन्छ। यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7.19 करोड़ 35,38,000 रूपियाँ अभिभावकको जोगिनेछ। यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो। तथ्याङ्क अनुसार देशभर 10,473 निजी विद्यालय छन्। ती विद्यालयमा 38 लाख विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो। विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो। समता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
17: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कटिने छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यसमा पनि 30% त गरिब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएका छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो। उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्। भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्।
13: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लाली गुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लाली गुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ।
16: बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोट देवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
13: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सृजना गरेर प्रतिपक्षलाई दबाउने प्रविधि कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन भन्नुभएको छ। हिंसा त्रास र असहज राजनैतिक वातावरणको पृष्ठभूमिमा गत फागुनमा निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ। देशलाई एकता विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार अभियानमा जोड्ने सरकारी योजना
18: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
13: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम अधिकार र सम्मानको आवाज
13: कार्यक्रम साझा आवाज
20: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
23: महिला किसानका संघर्ष सपना र सफलताका कथा
24: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
20: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
22: पसिनाको सम्मान समानताको अभियान
13: कार्यक्रम साझा आवाज।
25: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
26: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स
0: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
4: डडेलधुराको आलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य भएका छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीय अझै सुरक्षित घर पाएका छैनन्।
5: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
6: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले अवारी पारी गर्नु समस्या छ। अब दसजीले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले, अब यसमा बसौँ भन्दा थियो, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ जिन्दगी।
5: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ।

0: बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
1: त्यो पारिपट्टि त्यो टेन्ट राखेको छ, त्यो टेन्टमा चाहिँ बर्सात ठुलो भएपछि बर्सातदेखि नै टेन्टमा बस्दै आएका छन्। अहिले पनि टेन्टमै बस्ने गरेका छन्। दिउँसो चाहिँ यता घरमा पानी बिदो भयो भने घरतिर आएर टाइम भयो भने साँझतिर, अनि दिउँसो पनि बढी वर्षा भयो भने त्यसै उता पारिपट्टि घरको जस्तो पारिपट्टि चाहिँ टेन्ट राखेका छौँ हामीले। त्यो टेन्टमा बस्दै आउने गरेका छौँ। अहिले पनि त्यही प्रक्रिया छ। गत वर्ष दुई तिन वर्षमा जुन प्रक्रिया थियो त्यो प्रक्रियामा चाहिँ उनीहरूले त्यसरी नै बसिराखेका छन्। मैले 24 परिवार हुँदै 24 परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो हामीले। यसबारे तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभगै अन्तिम फाइनलमा पुगेको रिपोर्ट हामीलाई लगभग दुई तिन दिन अगाडि गाउँपालिकामा परिपत्रै आएको छ। त्यहाँबाट बस्ती भन्ने ठाउँमा हामी सार्दैछौँ। अहिले
0: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्। तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
2: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर राय माग गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
3: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको संचालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नुपर्ने 1,250 मेट्रिक टन यूरिया मल बोकेको रेल अब नेपाल आइपुगेको हिजो नेपाल आइपुगेको हो। साथै 2,500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। यूरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन यूरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
2: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो।
3: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित

0: जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न, सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न, स्थिति र सुधारमा आवश्यक कार्य गर्न दवाब दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देशबीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पीचमा नेपाली ब्याटरहरू संघर्ष गर्नु परेको थियो। जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ 6 स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। पाकिस्तानमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र 4 स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा 2 र 3 स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
0: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घामनेट, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब विपदपछि राहत खोज र पुनस्थापना को बारेमा सरकारको तयारीको कुरा। सरकारसँगको समन्वय र पहलमा सरकारी तथा गैर सरकारी निकायले समुदायलाई नै विपदप्रति कार्यमा सहभागी गराउन काम गर्दै आएका छन्। सुरक्षाकर्मी, विपद व्यवस्थापन, प्राधिकरणको योजनाका बारेमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
4: नीतिगत र कानुन रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनै राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने दण्डको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
5: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्छ?
4: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ, त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
5: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लागू अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नुभएको छ?
4: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जस्तै सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलका कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिवल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यस्तै सशस्त्र परिवल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
5: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै?
4: होइन, यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के भने यो भनेको समुदायले बलियो बनाउनुपर्छ भन्ने कुरा।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
8: पाथीभरा डेन्टल हातबारी नगरपालिका 1 हाटलाट नेटुडी छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 501

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

बजेट मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर फिर्ता लिएको प्रधानमन्त्री शाहको घोषणा, कार्यान्वयनका लागि प्रक्रिया भने बाँकी, कर फिर्ता स्वागत योग्य भएको कंग्रेस सभापति थापाको भनाई, 2,00,000 बाल बालिका शीघ्र कुपोषणको जोखिममा, नयाँ दाता खोज्ने प्रयास असफल भएपछि प्रदेश र स्थानीय सरकारलाई गरियो पत्राचार, मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका सड़कमा पहिरो र बाढ़ीका कारण यात्रा थप जोखिमपूर्ण, सुरक्षित यात्राका लागि काम भइरहेको सम्बन्धित निकायको दावी, बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहामको कार्यकाल शुरू, घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतमा लगाइएको कर हटाउने निर्णय, र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूमा कमजोर ब्याटिङले नेपाल नामिबियासँग 8 विकेटले पराजित, नेपालले भोलि नेदरल्याण्डसँग खेल्ने।

0: गर्दिएले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता रतारा, समाचार अब विस्तारमा। सरकारले नयाँ आर्थिक वर्षको बजेट मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर फिर्ता लिने भएको छ। शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै व्यापक विरोध भएको पृष्ठभूमिमा प्रधानमन्त्री बालेन्द्र शाहले कर फिर्ता लिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेख्दै कर फिर्ता गरिएको घोषणा गरे पनि त्यसको कार्यान्वयनका लागि संसदलाई जानकारी गराउने र राजपत्र सूचना प्रकाशित गर्ने लगायत प्रक्रिया पूरा हुन बाँकी छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताएका छन्। यसै सन्दर्भमा कान्तिपुर कर्मी यज्ञ बन्जाडेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कर फिर्ता लिने निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने बारे सोधेका छन्।
4: क्याबिनेट प्रस्ताव यहाँ तयार छ होइन, अनि अब हामीले चाहिँ जुन आर्थिक विधेयक छ नि, आर्थिक ऐन नै भनौँ न, त्यसको 18 टेकेर चाहिँ हामीले यो प्रस्ताव गरेको। हिजो म 1 घण्टा छलफल गरेँ, हिजो छलफल गरेर अनि आज हाम्रो सल्लाहमा नै यो गरिएको हो र कर ल्याउने बेलामा पनि हाम्रो सल्लाह भएको हो र अहिले यसलाई हाललाई स्थगित गर्ने भन्ने छ। समता कोषको कल्पना हो यो होइन, समता कोष बनाउने र जुन मकसद छ नि हाम्रो चाहिँ दलित सीमान्तकृत बाल बालिकाको पौष्टिक आहार, स्वास्थ्य बीमाको विस्तार, सार्वजनिक शिक्षालयहरूको चाहिँ स्तरोन्नति गर्नको लागि एउटा डेडिकेटेड फण्ड गरौं। अहिलेलाई त्यो फण्डको स्रोतहरूमा 4-5 स्रोतको हामीले कल्पना गरेका थियौं। एउटा शिक्षा समता शुल्क, अर्को स्वास्थ्य समता शुल्क, अर्को अब मदिरा होइन, मदिरामा लाग्ने अन्त शुल्क, कृतिजन्य पदार्थमा लाग्ने अन्त शुल्क होइन, नेपालीहरू विदेशमा पढ्न जाँदा उपयोग गर्ने वैदेशिक करेन्सीको त्यसमा पनि लगाउने शुल्कहरू जम्मा गरेर होइन केही अरब उल्लेख्य एउटा चाहिँ कोष बनाउने र यी कामहरूमा लगाउने भन्ने कल्पना हो जुन प्रधानमन्त्रीज्यूले उल्लेख गर्नु भएको छ नि होइन स्टेटमेन्टमा, त्यो उद्देश्य थियो। अहिलेलाई चाहिँ अब समता कोषमा यो दुईटा स्रोतबाट जाने कुराहरू, स्वास्थ्य समता शुल्क र शिक्षा समता शुल्क जुन हामीले यसमा लिएर आयौँ, त्यसको कार्यान्वयन चाहिँ अहिलेलाई स्थगित गर्ने,
5: यो शिक्षा र स्वास्थ्यको मात्रै अहिलेलाई स्थगित गरियो भन्ने कुरा भयो।
4: अहिलेलाई त्यो छ, अब हामी समता कोषको चाहिँ गठन आदेश ड्राफ्ट हुँदैछ, पुनर्निर्माण कोष जस्तै समता कोषको गठन आदेश ड्राफ्ट हुँदैछ। सो यो दुईटा शुल्कबाट त्यहाँ जाँदैन, अरूबाट ल्याउन सकिने विकल्पमा हामी छलफल गर्छौँ।
5: कानुनी रूपमा बुझ्दाखेरि चाहिँ पहिला ड्राफ्ट गरेर क्याबिनेट निर्णय गरेर उता पास गर्ने प्रोसेस हुन्छ कि?
4: यो हिजै ड्राफ्ट भएको छ, हिजोकै मितिमा प्रस्ताव तयार छ, प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले बोलेको कुरा त्यही नै फाइनल हुन्छ। कर ल्याउनुभन्दा अगाडि पनि हामी सल्लाह गरेर लिएर आऊ, अनि अहिलेलाई स्थगन गर्ने प्रस्ताव पनि हाम्रै सल्लाहमा भएको।
3: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। थापाले सो व्यवस्था शुरूदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन्। उनले भने
6: सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाउने निर्णय फिर्ता गरेको भन्ने समाचार पढ्यौं, यो एकदमै स्वागतयोग्य छ, सकारात्मक छ र यसका लागि सरकारलाई धन्यवाद पनि छ। प्रारम्भबाट नै यो गलत छ भन्ने कुरा हामी उठाउँदै आएका थियौं, किनकि नेपालमा निजी शिक्षण संस्थामा जाने अभिभावकहरू वा निजी स्वास्थ्य संस्थामा जाने बिरामीका परिवारहरू सबै रहरले जाँदैनन्, कतिपयको यो छनौट बाध्यता छ। तर हाम्रो एजुकेशन र हेल्थको समग्र प्रणाली नै कस्तो छ भने त्यसबाट हामीले निजीलाई अलग राख्नै सक्दैनौँ, प्रणाली नै यसरी बनेको छ। त्यसैले यहाँ सेवा लिनेहरूलाई म शुल्क लगाउँछु, कर लगाउँछु र त्यसबाट चाहिँ म गरीबहरूलाई मदद गर्छु भनेर जुन सोचिएको थियो त्यो प्रारम्भमै त्यो गलत थियो।
3: सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै सो व्यवस्था खारिज गरेको भन्दै उनले निर्णयलाई सही कदमको संज्ञा दिएका छन्। थापाले कर हटाउने निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक पूरा गर्न आग्रह गरेका छन्। पाँच वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बाल बालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताए। स्वास्थ्य मन्त्रालयको अनुरोध र राष्ट्रिय योजना आयोगको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती प्रदेशका प्रदेश तथा स्थानीय सरकारलाई पोषण क्षेत्रका लागि स्रोत बजेट बढ़ाउन पत्राचार समेत गरेको छ। हालै गरिएको पोषण मूल्यांकन नतिजा अनुसार पाँच वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बाल बालिकामा ख्याउटीपना पाइएको थियो। यो भनेको बाल बालिका शीघ्र कुपोषणबाट पीड़ित हुनु हो। गत वैशाखमा देशैभर गरिएको राष्ट्रिय पोषण मूल्यांकनले 6 देखि 59 महिनाका 9% बाल बालिका ख्याउटेपनाबाट प्रभावित रहेको देखाएको थियो। यो सन् 2022 नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणले देखाएको भन्दा बढ़ी हो। सो अध्ययनले 8% बाल बालिका शीघ्र कुपोषणबाट ग्रसित रहेको देखाएको छ। शीघ्र कुपोषणले गम्भीर स्वास्थ्य समस्यालाई संकेत गर्छ। यसलाई चिकित्सकहरूले आपतकालीन अवस्थाका रूपमा लिन्छन् र उपचारका लागि तत्काल सिफारिश गर्छन्। विशेषज्ञहरूका अनुसार शीघ्र कुपोषण भएका बाल बालिकाको मृत्यु हुने सम्भावना स्वस्थ बाल बालिकाको तुलनामा 10 गुणा बढ़ी हुन्छ। शीघ्र कुपोषणको दर 10% भन्दा माथि पुगेमा बाल मृत्यु हुने मृत्यु उल्लेख्य रूपमा बढ़न सक्छ। अध्ययनमा 10,60,000 भन्दा बढ़ी 5 वर्ष मुनिका बाल बालिका सहभागी थिए। अध्ययनले समग्रमा 26% बाल बालिका पुड़कोपनबाट पनि प्रभावित रहेको देखाएको छ, जबकि 2021 यो दर 25% मात्र थियो। स्वास्थ्य अधिकारीहरूका अनुसार सरकारले विग्रदो पोषण संकट समाधान गर्न विभिन्न अन्तर्राष्ट्रिय सहयोग निकाय र विकास साझेदारसँग सहयोगका लागि आग्रह गरेको थियो। तीमध्ये संयुक्त राष्ट्रसंघीय बाल कोष, युनिसेफ, एफएचआई 360, हेलेन केलर इन्टरनेशनल नेपाल, वर्ल्ड भिजन केयर नेपाल लगायतका संस्था छन्। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले कोशी प्रदेशमा पोषण कार्यक्रमलाई सहयोग गर्न सहमति जनाएको छ भने अन्य प्रदेशमा कार्यरत संस्थाहरूले आफ्ना कार्यक्षेत्रभित्र स्रोत लगानी बढ़ाउने बताएका छन्। पोषण शाखा प्रमुख लीला विक्रम थापाले भने बागमती र गण्डकीका प्रदेशमा लगानी गर्न दात्री निकायका प्रतिनिधिले रूचि देखाएनन्, त्यसैले हामीले प्रदेश र स्थानीय सरकारलाई आफ्नै स्रोतबाट बढ़ाउन अनुरोध गरेका छौं। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पोषण संकट समयमै सम्बोधन नगरे अवस्था थप बिग्रन सक्ने जोखिमबारे अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत सरकारवाला निकायसँग पटक पटक छलफल भएको छ। चिकित्सकहरूका अनुसार बाल बालिकाले पर्याप्त पोषिलो खाना नपाउँदा र बारम्बार संक्रमणको शिकार हुँदा शीघ्र कुपोषण र पुड़कोपना देखिन्छ। बाल बालिकाले पर्याप्त मात्रामा खाना खाए पनि प्रोटीन तथा अन्य आवश्यक पोषक तत्वको कमी हुन सक्ने उनीहरूको भनाइ छ। यसैबीच पोषण विज्ञहरू दाताको सहयोगमा मात्र निर्भर रहेर समस्या समाधान नहुने बताएका छन्।
7: कंग्रेस र एमाले बीच करिब 2 वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनीति फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरिने चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168 को उपधारा 5 बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनाएको छ। एकातिर मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकार ढले प्रदेशसभा विघटनसम्मको संवैधानिक बाटो खुला रहेको बताएका छन् भने अर्कातर्फ प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले त्यस्तो व्याख्या सर्वोच्च अदालतको नजिर विपरीत भएको दावी गरेका छन्। सत्ता साझेदार कंग्रेस भने केन्द्रको अन्तिम निर्देशनको पर्खेर बसेको छ। कंग्रेसले सबै प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेसँगै कोशी सरकारको भविष्यबारे चासो बढ़ेको हो। कंग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले अन्तिम निर्णय केन्द्रबाटै हुने बताए। 32 असारमा बसेको कंग्रेस प्रदेश संयन्त्रको बैठक पनि केन्द्रको निर्देशन पर्खिने निष्कर्षसहित टुंगिएको थियो। नेता थापाले भने केन्द्रबाट ठोस निर्णय आएपछि मात्रै हामी प्रदेशमा कदम चाल्छौं। उनका अनुसार कंग्रेससँग अहिले 3 विकल्प छन्। एमालेसँगको सहकार्यलाई निरन्तरता दिने, एमालेसँगको तोडेर नेकपा सहित नयाँ समीकरण बनाउने वा कुनै पनि विकल्पबाट सरकार बन्न नसके प्रतिपक्ष बस्ने। मुख्यमन्त्री कार्कीले भने वर्तमान सरकार धारा 168 उपधारा 5 अन्तर्गत गठन भएकाले कंग्रेसले समर्थन फिर्ता लिए पनि नयाँ सरकार बन्ने अवस्था नरहेको दावी गरे। उता प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता आङबोले प्रदेश सरकारहरूमा देखिएको पछिल्लो अस्थिरताको सम्पूर्ण जिम्मेवारी एमाले कंग्रेस गठबन्धनमाथि आएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उनले प्रदेश सरकारहरूमा देखिएको उथलपुथल प्रतिपक्षका कारण नभई सत्तारूढ गठबन्धनभित्रको असमझदारीको परिणाम भएको उल्लेख गरेका छन्।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: Red Bull, Babal Energy.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। आफ्नै समूहका नेताले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराएका छन्। 44 बीपी स्मृति दिवसको अवसरमा हिजो जारी विज्ञप्तिमा उनले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति भने खुलाएका छैनन्। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताएका थिए। सरकारले पक्राउ पूर्जी जारी गरेर सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोगमा अनुसन्धान शुरू गरेपछि देउवा स्वदेश फिर्ती लम्बिँदै गएको उनी निकटका नेताहरूको भनाई छ। देउवा 21 फागुनको निर्वाचन अघि नै स्वास्थ्य उपचारका लागि भनेर सिंगापुर गएका थिए। उनकी श्रीमती पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा पनि भारत हुँदै सिंगापुर गएकी थिइन्। उनीहरू हाल हङकङमा रहेको निकटस्थ नेताहरूको भनाई छ। देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने बताएका छन्। तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु उनले विज्ञप्तिमा भनेका छन्। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पण भावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्किँदैछु। बीपी स्मृति दिवसको अवसरमा पूर्व सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूले आज कमलादीको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी राखेका छन्। संस्थापन पक्षले भने आज बिहान जलवायु जनचेतना जगाउन जुटौं भने नारासहितका 5 किमीको ग्रीन रन प्रतियोगिता र प्रकृति, लोकतन्त्र र भावी पुस्ताका विषयमा ग्रीन टेबल आयोजना गरेको छ। भोलि नवीन संकल्प, नवीन अभियान विचार गोष्ठीको आयोजना गरिएको छ। प्रज्ञा भवनमा राखिएको कार्यक्रमलाई देउवापक्षीय नेताले समूहको शक्ति प्रदर्शनको रूपमा लिएका छन्। सो कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति र स्थान समेत तय गरिने नेता मीन विश्वकर्माले बताए। आफ्नै समूहमा रहेका नेताहरूका समानान्तर गतिविधि र छुट्टै पार्टी बनाउने योजनाका बारेमा देउवा पूर्ण जानकारी रहेको उनी पछि अर्का एक नेताले बताए। देउवा आफैले नेपालको विकसित घटनाक्रमबारे आफू जानकार रहेको बताएका छन्। विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवार सहित विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश र जनता, लोकतन्त्र, राष्ट्रिय हितमै केन्द्रित रहेको उनको भनाई छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोशाक उद्योगको पुनरुत्थान, निर्यात अभिवृद्धि, औद्योगिक क्षेत्र प्रतिस्पर्धात्मक तथा सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा संरचनात्मक सुधार गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग हिजो भएको छलफलमा उद्योगको उत्पादन तथा निर्यात प्रवर्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए। नेपालका विभिन्न क्षेत्रमा रहेका कच्चा पदार्थको प्रशोधन सम्बन्धी विषयमा समेत उनले चासो व्यक्त गरेका छन्। छलफलमा टेक्सटाइल एण्ड क्लोथिङ डेभलपमेन्ट काउन्सिल गठन तथा बन्द रहेका तयारी पोशाक उद्योगलाई पुनः सञ्चालन गर्न, उद्योगको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रक्रिया अघि बढ़ेकाले त्यसलाई तत्काल अघि बढ़ाउन प्रधानमन्त्रीले निर्देशन दिएको संघका महासचिव भीम कुमार गिरीले बताए। उनले भने प्रधानमन्त्रीले तत्काल गर्नुपर्ने काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। उद्योग प्रवर्धन गर्न आवश्यक परे कानून परिमार्जन गरेर भए पनि उद्योग सञ्चालनमा सहजता ल्याउने बताउनु भएको छ। ग्रीन गार्मेन्ट नीति तथा कार्यक्रममा समावेश भए पनि बजेटमा उल्लेख नभएकाले त्यसलाई कसरी अघि बढ़ाउने भन्ने विषयमा संघले प्रधानमन्त्री समक्ष कुरा राखेको र उद्योगका लागि आवश्यक कच्चा पदार्थमा कानून र प्रविधिका कारण देखिएका अप्ठ्याराहरू फुकाउने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको उनले जानकारी दिए। यसै संघले आर्थिक वर्ष 2001 र 2002 नेपालको तयारी पोशाक उद्योगले एक वर्षमा करिब 40 करोड़ अमेरिकी डलर बराबरको तयारी पोशाक निर्यात गरी प्रमुख निर्यातमुखी उद्योगका रूपमा स्थापित भएको र सन् 2025 मल्टी फाइबर एग्रीमेन्ट समाप्त भएपछि निर्यातमा उल्लेखनीय गिरावट आएको, धेरै उद्योग बन्द भएको, ठूलो लगानी जोखिममा परेको र लाखौं श्रमिकले रोजगारी गुमाएको अवगत गराएको थियो। हाल तयारी पोसाकको वार्षिक निर्यात करिब 10 अर्ब रूपियाँमा सीमित रहेको संघले जनाएको छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
4: कान्तिपुर सविस्तार।
2: मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका सड़कमा पहिरो र बाढ़ीका कारण यात्रा थप जोखिमपूर्ण बनेको छ। सुरक्षित सड़क पूर्वाधारको अभाव र जीर्ण सड़क लगायत कारणले यात्रा झन कठिन भएको स्थानीयवासीको गुनासो छ। दुर्घटनाको जोखिम बढ़िरहेकाले सम्बन्धित निकायले सड़क मर्मत, सवारी जाँच र सुरक्षित यात्राका लागि प्रयास गरिरहेको बताएका छन्। थप जानकारीसहित रूकुम पश्चिमबाट महेश केसीको रिपोर्ट।
5: मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़कमा बाढ़ी पहिरोका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ। भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क पूर्वाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षायाममा यात्रा झन कठिन हुने गरेको स्थानीय बताउँछन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैनन् भने कतै पुल नहुँदा यात्रुले बीच बाटोमै सवारी फेर्नुपर्ने बाध्यता छ। रुकुम पश्चिमका कुबेरजङ खत्रीका अनुसार वर्षायाममा यात्रा गर्दा कति बेला पहिरो खस्छ, सड़क अवरूद्ध हुन्छ वा गाड़ी फस्छ भन्ने निश्चित हुँदैन। सड़क भएर मात्र हुँदैन, सुरक्षित पनि हुनुपर्छ। उनले भने हरेक बर्खामा लामो दूरीको यात्रा निकै कष्टकर हुन्छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा प्रदेशभर 3,230 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 383 जनाको मृत्यु भएको छ भने 8,462 जना घाइते भएका छन्। कार्यालय प्रमुख हरिबहादुर विशीका अनुसार अधिकांश दुर्घटना दुई पाङ्रे सवारीमा भएका छन्। उनका अनुसार दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भए पनि कमजोर सड़क अवस्थाले जोखिम बढ़ाएको छ। सल्यानका यातायात व्यवसायी अनिल श्रेष्ठले सवारी साधनको नियमित प्राविधिक परीक्षण र यात्रुलाई टिकट काउन्टरबाट मात्रै यात्रा गर्न आग्रह गर्दै सुरक्षित यात्राको प्रयास भइरहेको बताए। सड़क डिभिजन कार्यालय चौरजहारीका प्रमुख खुम बहादुर भण्डारीले वर्षायाममा सड़क खुल्ला राख्न आवश्यक निर्माण सामग्री तयारी अवस्थामा राखिएको बताए। उनका अनुसार पहिरो वा सड़क क्षति हुने बित्तिकै ग्याबिन जाली, ढुङ्गा तथा अन्य सामग्री प्रयोग गरेर तत्काल आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ। जाजरकोट प्रहरी प्रमुख बुती बहादुर पुरीले वर्षायाममा सवारी जाँच कड़ा पारिएको र चालकलाई आवश्यक परामर्शसँगै नियम उल्लंघन गर्ने विरूद्ध कार्यवाही भइरहेको बताए। आवत जावतमा अवरोध भएको जानकारी हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरेर सड़क खुलाउने प्रयास गरिरहेका छौ। उनले भने स्थानीयका अनुसार कर्णालीमा सड़क सञ्जाल विस्तार भए पनि अधिकांश सड़क अझै सुरक्षित र भरपर्दो बन्न सकेका छैनन्। वर्षायाममा पहिरो र खोलामा बाढ़ी तथा सड़कमा पुल नहुँदा सड़क आवागमन अवरूद्ध हुने समस्या दोहोरिँदा यात्रा अझै पनि जोखिमपूर्ण र अनिश्चित बनेको सर्वसाधारणको गुनासो छ। रेडियो कान्तिपुरका लागि महेश केसी, रुकुम पश्चिम।
4: कान्तिपुर सविस्तार।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: मेरो अनिसबाट पैसा पठाउँदा 6% सम्म खासी क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एन्सर डेटा पनि
1: लागू हुनेछन्।
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। जमीन भवन पानी बिजुली लगायतको बकेउता रकम नतिर्ने 19 उद्योगमा पानी तथा बिजुलीको लाइन अझै अवरूद्ध नै छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित ती उद्योगमा पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। चार असार यता लिमिटेडले 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको थियो। त्यसमध्ये बकेउता तिरेका उद्योगहरूमा पुनः लाइन जडान गरिएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 बकेउता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। बकेउता नतिरेका 19 उद्योगमा विद्युत लाइन काटिएका अवस्थामा रहेको लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताए। अस्ति सोमबार 5 र हिजो एउटा उद्योगले बकेउता तिरेपछि 6 लाइन जोड़िदिएका छन् तर नतिरेकामा अझै अवरूद्ध नै छ। उनले भने अहिलेसम्म 46,79,25,000 रूपियाँ बकेउता उठाइसकेको समेत उनले जानकारी दिए। लिमिटेडले भाड़ा वृद्धिको बकेउता नतिर्नेको हकमा बिजुलीको लाइन र पानीको समेत महसुल नबुझाएकामा उद्योगमा दुवैको लाइन काटेको हो। औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बकेउता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी थियो। विद्युत अवरूद्ध रहेकोमा हेटौडा औद्योगिक क्षेत्रका 8, बालाजु औद्योगिक क्षेत्रका 2, धरान औद्योगिक क्षेत्रका 2, पोखरा औद्योगिक क्षेत्रका 3, नेपालगंज औद्योगिक क्षेत्रका 3, पाटन औद्योगिक क्षेत्र र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका 1-1 उद्योग रहेका छन्।
3: Red Bull, Babbal Energy.
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर भ्याट हटाउने निर्णय गरेका छन्। हिजो गरिएको सो निर्णय 1 अक्टोबरदेखि लागू हुनेछ। अहिले बेलायतीहरूले घरायसी प्रयोजनमा खपत गर्ने विद्युतमा 5% भ्याट तिर्दै आएका छन्। सो निर्णयबाट प्रत्येक परिवारलाई वार्षिक औसत 45 पाउण्ड कर छूट हुने अपेक्षा सरकारले गरेको छ। बर्नह्यामले यसअघि सोमबार प्रधानमन्त्रीको शपथ लिए लगतै मन्त्री परिषद गठन गरेका थिए। उनले बेलायतमा बढ़दै गएको मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न आफ्नो लक्ष्य रहेको बताएका छन्। हामी जनतालाई राहतको सास फेर्ने ठाउँ दिन चाहन्छौ, बर्नह्यामले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हामी विद्युत महसुलमा कर कटौती गर्दैछौ, यसबाट नागरिकको खल्तीमा केही रकम बढ़नेछ र आशा फर्किनेछ। सरकारले पूर्ववर्ती केयर स्टामर सरकारको डिजिटल परिचय पत्र योजना रद्द गर्ने निर्णय पनि गरेको छ। त्यस बापत जोगिने रकमले कर कटौतीको खर्च बेहोर्ने जनाएको छ। स्टामर सरकारले डिजिटल परिचय पत्रमा करदाताको 1,80,00,00,000 पाउण्ड खर्च गर्ने योजना बनाएको थियो।
2: नेपाल आईसीसी विश्वकप क्रिकेट लीग 2 मा नामिबियासँग 8 पराजित भएको छ। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लीग 2 हार बेहोरेको हो। टस हारेपछि ब्याटिङमा आएको नेपाल 46.5 ओभरमा केवल 157 रनमा अल आउट भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 74 बल बाँकी छँदै जम्मा 2 मात्र गुमाएर भेटायो। लीग 2 नेपालले नामिबियासँगको सबै 3 पराजय भएको छ। यसले शीर्ष 4 रहँदै सोझै विश्वकप छनौटमा पुग्ने नेपालको आशा पनि कमजोर बन्दै गएको छ। नेपालले 29 बोकी 8 राष्ट्र सहभागी प्रतियोगिताको 5 स्थानमा रहेको छ। लीग 2 शीर्ष 4 टोली विश्वकप छनौटमा सोझै छनौट हुने प्रावधान रहेको छ। अमेरिका 43, स्कटल्याण्ड 38, नेदरल्याण्ड 32, ओमान 31 अंकसहित शीर्ष 4 स्थानमा रहेका छन्। नेपाल, नामिबिया र क्यानाडा समान 24 अंक बोकी क्रमशः 5 र 7 स्थानमा छन्। यूएई 14 अंकका साथ पुछारमा छ। नेपालले भोलि अब नेदरल्याण्डसँग खेल्नेछ। नेपालले लीग 2 अब 7 खेल्न बाँकी रहेको छ।
4: अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र छट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थान र देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र छट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62320 र 98425541।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295-61-165 98421-5254 98421-26987 र 98520-51906
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
5: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादवारी 1 नगरपालिका रोड सङ्खुवा सभा
5: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
4: प्रोप्राइटर लक्ष्मी काफ्ले
5: सम्पर्क 98433-47-262
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-520-28-646 घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
6: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98520-29-47 98-00-90-0062
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
4: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
5: दाँत खुल्ने दाँत सफा गर्ने
4: दाँतको एक्स
7: एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपिडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98422667।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार।
12: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल, 98615-39444
14: र 0295901155।
15: More style, more design. Total Tailors.
16: Hey Nisa, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
18: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
19: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
18: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
19: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
18: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
19: ए ल ल, सँगै जाउँ न भाइ।
20: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
19: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
20: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन छजाल।
19: सम्पर्क नम्बर 9860940000
20: र 9919376375।
21: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ.
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली.
1: सम्पर्क 029140084 र 98040485827.
3: ओहो लु नमस्कार है सर.
4: ओहो लु नमस्कार है सर. नमस्कार.
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला.
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ.
5: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो.
3: डिजाइनर सुमन ठटाल, 98615 39444
5: र 029590155.
6: More style, more design. Total Tailors.
7: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा. आयो टप्प टिपियो, मिति पुग्यो, टारेर टर्दैन त्यो. सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो. भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 औपटारी निवासी श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ. उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ. पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टङ्क बहादुर मगर, जमुना मगर, छत्रकुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नितु मगर, खिलराज मगर, पुष्पा मगर, नाति नातिनी तथा ज्वाइँहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लुनिस, युनिस, कृतज्ञ, यु, एनसी, गणेश शर्मिला, पवित्र चन्द्र, अनुषा लुकुराज, सुमित्रा लेखनाथ, रीता गजेन्द्र, सीता चन्द्र, संगीता चिरंजीवी, रजिता मणि, नीता सुरेन्द्र, विमुषा सदिच्छा, समीक्षा निशा, कृति पूनम, भोग बहादुर आदि। कार्यक्रम बाह्रौं पुण्यतिथि तथा पितृ प्रसाद ग्रहण, मिति 2083 साल साउन 8 गते, स्थान भोजपुर जिल्ला शरानन्द नगरपालिका 5 औपटारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर शरानन्द नगरपालिका 5 औपटारी।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरूरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
11: नमस्कार है वडाध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: त्यस्तो के कुरा थियो?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
18: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्टार खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
20: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
22: आयो सबको घर घरमा।
23: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
24: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
23: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
25: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
26: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
27: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
28: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
29: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
30: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-5-20-72-631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शङ्खुवा सभा।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको. 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा. 9. यातायातको सुविधा भएको.
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा. फोन नम्बर 0295611065, 98421524, 98421269987 र 98520519906.
12: आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आज मिति 2083 साल रहेको छ। आज विशेष श्रावणको छ गते हो। आज श्रावण छ गते, आज बुधबार। तदनुसार ईस्वी सन 2026 रहेको छ। आज जुलाई हो, जुलाई 22 तारीख रहेको छ। नेपाल सम्मत 1146 हो। नेपाल सम्मत 1146 दिल्लाथ्व रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ़ शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन आज अष्टमी चार घड़ी माफ गर्नुहोला छ घड़ी चार पोला बिहानको 7:48 स्वाति नक्षत्र 51:22 25:55 स्वाध्ययोग 42:34 बालोपकरण 37:13 आज आनन्दयुगमा भने धूम्रयुग रहेको छ। आजको दिनमानको समय 33:57 बिहान सूर्योदय 5:22 जाँदा रहेको छ भने साँझ सूर्यास्त 6:57 रहनेछ। आज बुधाष्टमी व्रत हो। गोरखाली पूजा सुतार कार्यहरूको कुलोद्वार पूजा आज विशेष गरी ग्रहमा देखिन्छ। विशेष गरी यो सबैको कुलहरूको पूजा पूर्णिमादेखि पञ्चमीसम्म हुने गर्छ, तर सुतार कार्यहरूको लागि भने कुलोद्वार पूजा आज गर्ने गरिन्छ। कति हुनुहुन्छ सुतार कार्की हाम्रो कार्यक्रम सुन्ने मान्छे? हेर्नुहोस् त, तपाईँको बारेमा हामी रेडियोबाटै जानकारी गराउँछौँ, वा बिर्सिनु भएको थियो है, सम्झिनु होला है त। अब जानकारी गराउँ आजको ग्रह गोचर। सूर्य कर्क राशिमा छन्, चन्द्रमा यतिखेर तुला राशिमा छन्, मंगल ग्रहको अवस्था यतिखेर वृष राशिमा, बुध मिथुन राशिमा छन्, बृहस्पति कर्क राशिमा, शुक्र सिंह राशिमा छन् भने राहु शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको संकेतबाट देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन्, आजको दिनलाई कसरी अगाडि बढाउँछन्, तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष। मेष राशि हुनेको लागि आजको दिनमा दिनचर्याहरू सुखद बन्दै गइरहेको अवस्थाहरू देख्न सकिन्छ। सप्तम भावको चन्द्रमा आजको दिनमा प्रेममा सफलता मिल्ने योग छ भने लामो दीर्घ यात्राहरूबाट पनि सहज हुने राशि मेषबाट संकेत देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै जाने खालको योग देखिएको छ। लामो दूरीको यात्राहरूमा सहज हुने राशिमा संकेत छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। आजको दिनमा अलिकति केही कामबाट भने असुरक्षित होइने खालको डर राशि मिथुनलाई रहन सक्छ। आजको दिनमा ओम नम शिवाय यो मन्त्र जप गर्नु राम्रो हुन सक्छ। लामो दूरीको यात्राहरूबाट सहज हुन्छ। तपाईँको लागि काममा सफलता मिल्नुका साथ साथमा इष्टमित्रहरूले पनि साथ दिने खालका योगहरू राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। पराक्रम वृद्धि रहने योग छ। तपाईँको लागि साथीभाइले पनि सहयोग गर्छन्। कृषिमा पनि राम्रो उब्जनी हुनेछ। नसोचेका कर्महरू फलदायक रहन सक्छन्। प्रेम भने अधुरो रहनेछ। कन्या राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने युग देख्न सकिएको छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आफन्तहरूबाट पनि सुखद अवसरहरू जुट्ने युग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिहरूबाट संकेत ग्रहमा कन्या राशिलाई ग्रहमा संकेत देख्न सकिन्छ। अलिकति पर पाउनबाट पनि टाढा रहनु आजको दिनमा अतिथिहरूको आगमन राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845597658, 9812173601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन बलियो रहनेछ, काममा सफलता मिल्ने युग देखिन्छ, कामबाट आफू एकदम दरिलो भएर अगाडि बढ्ने साहस प्राप्त रहनेछ, सकारात्मक ऊर्जा छ, दिन राम्रो छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, लामो दूरको यात्राहरूबाट सहज हुने योगहरू राशिमा संकेत देख्न सकिन्छ। मन प्रसन्न रहनेछ, गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत छन् भने लामो दीर्घ यात्राहरूबाट सहज हुने योग रहेको छ।
3: मकर राशि।
0: तपाईँको मन आजको दिनमा सकारात्मक छ, जागिरमा पदवृद्धि हुने योग छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक आजको राशिमा संकेत छ।
3: कुम्भ राशि।
0: आजको दिनबाट तपाईँको लागि धेरै कुरामा सहज हुन्छ, मन बरालिने खालको योग पनि छ। 7:30 को शनि लग्नमा राहु, यतिखेर नवम स्थानको चन्द्रमाले केही कन्ट्रोल त गर्ला, तर पनि विशेष ख्याल गर्नु, बोल्दा र व्यवहार गर्दा विचार गर्नुभयो भने दिन सकारात्मक हुने योग छ। मीन राशिको लागि चटपटेको भय, औषधि मूल्यमा धन खर्च वृद्धि रहने युग रहेको छ भने अरूले सान्त्वना दिन सक्छन्, आफू धैर्य धारण गर्नु शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843597658, 9812173601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। हामी लामो समयदेखि तपाईहरूसँग रहेका छौं र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा तपाईं र मेरो कुराकानी रहनेछ र भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु राधे राधे। ए प्रभु कोही हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न सकेनौ। हामी यहाँ निरन्तर छौं र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे राधे हजुर। कोही हुनुहुन्थ्यो? हामी यतिखेर निरन्तर तपाईसँग र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्छौ। हजुर हजुर राधे राधे। ए प्रभु राधे राधे। ए प्रभु भन्दै थिए उहाँ फोनमा कुराकानी गरी, यता फोन लाग्दै गर्दा उता मजाले कुराकानी गरिरहनु भएको छ। हामी निरन्तर फोनमा संवाद गर्ने प्रक्रियामा छौ तर फोनबाट भने तपाईँको हेल्थ चेकराइले गर्दा कुराकानी हुन सकिरहेको छैन है। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाको समस्याको समाधान गर्छौ। कोही फेरि पनि आउनु भएको इशारा प्राप्त मिलिरहेको छ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ कुनै? प्रभु राधेश्याम हजुर। ए प्रभु राधे राधे। खै त सम्पर्कमा कोही आउनु भएन। हजुर राधे राधे, अलिक ठुलो आवाजमा बोलिदिनु है।

0: गुरु
1: राधे राधे भने मैले
0: राधे राधे गुरु
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर ए हजुर फोन डिस्कनेक्ट भयो किन हो थाहा भएन हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी दिने हामी प्रयास गरिरहन्छौ हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं फेरि पनि कोही हुनुहुन्छ भन्दैछु तर फोनमा सम्पर्क भने यतिखेर आज किन सम्पर्क भइरहेको छ भने मैले प्राविधिकमा इसारा गरिरहेको छु भन्ने हुनुहुन्छ सम्पर्क रहिरहेको छ भन्नुभएको छ फेरि पनि हेरौँ को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर हे प्रभु राधे राधे
2: राधे राधे गुरु
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ भने मैले ए प्रभु खै कोही हुनुहुन्न मैले बोलेको आवाज सुन्नु भएको छैन हजुरले ए भगवान मैले बोलेको आवाज सुन्नु भएको छ कि छैन भनेको मैले मैले बोलेको आवाज सुन्नु भएको छ कि छैन भने मैले हजुरको शुभ नाम के पर्यो होला
2: मेरो शुभ नाम चाहिँ निर्मल हो गुरु
1: निर्मलजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले तपाईँ कालीकोटमा कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: मेरो आफ्नै बारेमा गुरु
1: साल महिना गते समय भन्दैन त
2: 2064 साल 12 महिना 14 गते
1: एकचोटि फोन राखेर फेरि फोन गर्नुहोला तपाईँले भनेको कपीमा लेख्नुहोला अनि फेरि फोन गर्नुहोला है कपीमा नलेखिकन फोन गर्नुभयो भने हेर्न मिल्दैन है त
2: हजुर हजुर गुरु
1: अहिले छुट्टिन्छु राधे राधे हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं यतिखेर हामी दुईटा नम्बरको ध्वनि तरङ्गमा छौं फोनमा केही प्राविधिक समस्या भएको हो कि भन्न हामीले जानकारी लिएका थियौं तर फोनमा समस्या होइन नबोलिदिएपछि गाह्रो भएको हो भन्ने कुराको जानकारी प्राप्त भएको छ फेरि पनि गयो हुनुहुन्छ राधे राधे हजुर
2: हजुर राधे राधे गुरु
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
2: खोटाङको बाङबाङबाट युवराज भुजेल बोलिहाल्छु गुरु
1: युवराज भुजेल खोटाङको कुन ठाउँमा हुनुभयो
2: दामराङ गुरु
1: दामराङ भनेको कुन पालिका पर्छ यो खोटाङको दामराङ
2: यो नगरपालिका दिक्तलीको कटमाझगरी नगरपालिका थियो
1: ए कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ
2: खोटाङ एफएम
1: है अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ
2: म आफ्नै बारेमा हेर्ने गुरु
1: साल महिना गते समय भनिदिनु त
2: 2060 साल 9 महिना पुसको 9 महिना 7 गते
1: पुसको 7 गते कति बजे
2: 11:55
1: 11:55 बिहान कि बेलुका
2: यो बिहानको गुरु
1: कुन जिल्लामा भयो जन्म
2: खोटाङ जिल्ला भएको गुरु
1: तपाईँको आफ्नै होइन यो
2: हजुर आफ्नै
1: राशिको नाम चाहिँ यादव हो वृश्चिक राशि हेर्नुपर्छ तपाईँ पौष महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्मिनु भएको रहेछ है 2060 सालमा पुसको 7 गते के बार थियो भन्नु त
2: सोमबार गुरु
1: 11:55 बिहान होइन
2: हजुर
1: राशिको नाम चाहिँ तपाईँको यादव नाम आउँछ वृश्चिक राशि हुन्छ के राशि हेर्ने गर्नु भएको छ
2: हेर्न त गुरु वृश्चिक नै हेर्छु अब
1: नो या ए यु ज्येष्ठ है अनि चिना बनेको छ कि छैन
2: चिना बनिसकेको छ गुरु
1: तपाईँको रातिको समय हो कि क्या त्यसो भने हो
2: हजुर हजुर रातिको
1: रातिको समय हो कि क्या हो भनेको के
2: हजुर हजुर गुरु हो
1: अनि अहिले किन बिहानको भने त तपाईँको अहिले तपाईँले जे बोलिरहनु भएको छ कुरो चपाएर बोल्नु भएको छ, प्रश्न बोल्नुपर्छ अहिले फोन राख्नु, तपाईँको चिनाको फोटो हाल्नु, म सबै कुरा हेरेर म तपाईँलाई दिउँसो जानकारी गराउँछु है। राधे राधे। युवराजी भन्नुभयो उहाँले आफ्नो बारेमा हेर्न खोज्नु भएको थियो, एउटा कुरो जानकारी गराउँछु ल। धेरै भक्तहरूले फोन गर्नुहुन्छ दिउँसो, हिजो एकजना यस्तो व्यक्ति आउनुभयो, उहाँले भन्नुभयो गुरु म फलानु मान्छे बोलेको भन्नुभयो, नाम मलाई याद गर्न सकिनँ मैले, अनि के थियो होला भनेको चिना हार्नु पर्यो भन्नुभयो, मैले भने टिकट दिनुपर्छ है भने ओहो दक्षिणा लाग्छ गुरु भन्नुभयो, अहो लाग्छ नि हजुर दक्षिणा, दिउँसोको समयमा दक्षिणा लाग्छ, रेडियोमा चाहिँ निशुल्क हुन्छ, के गरौँ भनेको। उहाँले मलाई रिसाएर क्या उहाँको आफ्नो एउटा के भन्छ विद्वता देखाउनु भयो, आफ्नो औकात भन्छ नि होइन, तपाईँको त बिजनेस त राम्रो रहेछ अरे, मैले उहाँलाई सिधै भन्दै भए ठाडै क्या मको त शब्द सकिने नपाइकन हजुरलाई फ्रीमा आएर दिए चाहिँ, तपाईँको घरमा आएर फ्रीमा बाउले जब गरिदिए, फ्रीमा पुराण लगाइदिए, तपाईँको चिना पनि फ्रीमा हेरिदिए, सबै कुरो फ्री गरे तपाईँ चाहिँ खुसी होइन त, त्यही सेवा हुन्छ तपाईँलाई होइन भने, अनि उहाँ चाहिँ अलिकति नतमस्तक हुनुभयो, अनि उहाँले फोन राख्नुभयो पछिबाट। मैले किन यो जोडेको भने दिउँसो तपाईँको सेवा गर्छौँ हामी, सेवा भनेको यो होइन कि तपाईँको निशुल्क, मैले भनेको छु गरिबहरूलाई निशुल्क कतिलाई गरेका छु, कति मान्छेको मैले सेवा गरेको छु, तर तपाईँहरूबाट मेरो यो ज्योतिष पेसा हो, पेसाबाट हामीले तपाईँसँग केही पारिश्रमिक लिनुपर्छ, चिना बनाएको पैसा लाग्छ, चिना हारेको पैसा लाग्छ, ग्रह शान्ति गरेको पैसा लाग्छ, सबै फ्री गर्न सक्छु त, कवचको पैसा लाग्छ, ग्रहका रत्नहरूको ग्रहको रत्न त किनेर ल्याउने हजुर हामीले, अनि तपाईँलाई हामीले पैसा लिनु परेन कि, मैले सबै अब मेरो भाइको घरबाट पनि बेचेर चाहिँ भक्तको सेवा गर्नु त सकिँदैन कसैले होइन। तपाईँले के बुझ्नु जरुरी छ भने कार्यक्रममा फोन गर्नुहोस्, प्रयास गर्नुहोस्, तर साल महिना गते समय बार जिल्ला कपीमा लेखेर फोन गर्नुहोस्, नभए फोन नगर्नुहोस् बरु, किनभने तपाईँले अहिले भर्खरै पनि जुन खोटाङबाट फोन गर्नुभएको थियो उहाँले के भन्नुभयो, पहिले बिहान भन्नुभयो पछि फेरि बेलुका भनेको अँ भन्नुभयो, जे पनि अँ भनिदिनुहोस् उहाँहरूले, के हो उहाँलाई थाहै छैन अहिलेसम्म, सायद उहाँले भनेको 11:55 पनि हो कि होइन, अचको भरमा भन्नुभएको हुनसक्छ, त्यसो भएको हुँदा ज्योतिष शास्त्र खेलाची गर्ने शास्त्र होइन, ज्योतिष शास्त्र यत्तिकै जे मन लाग्दै हेरिदिने शास्त्र होइन, यो तपाईँले एकदम बुझ्नुपर्छ क्या। तपाईँले के भन्नुहुन्छ भने बाहुनहरूले भने काम मिल्छ भन्नुहुन्छ, बाहुनहरूले भनेको मिल्नलाई, गुरुहरूले भनेको मिल्नलाई तपाईँले पनि त सही गुरु भन्नु परेन, तपाईँ भन्ने बेला चाहिँ जे मन लाग्थे भनिदिने होइन, तपाईँलाई चाहिँ अँ हेरिदिइहाल्छ बाहुनले भनेर तपाईँ जन्मेको बिहान हुनसक्छ, तपाईँ बेलुकाको 6 बजे भनिदिने, कहिले 8 बजे भनिदिने, अनि तपाईँले चाहिँ गल्ती कुराहरू दिने, तपाईँले गल्ती कुरा दिएपछि अनि हामीले सही कुरा भन्न सकिन्छ भन्नु त, त्यही भएर तपाईँको मान निहित पर्छ। म के अनुरोध गर्छु भने जसको समय थाहा छैन, जसलाई बार नक्षत्रहरू थाहा छैन, मलाई थाहा छैन सकियो त के हेर्दैन हेर्नु क्या, थाहा भएको हेर्नु न, छोराको भर्खर जन्मेको छ थाहा छ, अनि छोराको चाहिँ हेर्नु परेको छैन, मेरो चाहिँ हेर्न पाउँथ्यो, जसको जे छैन त्यही हेरेर बढी उत्साह हुन्छ नि त होइन। त्यसो भएको हुँदा चिना बनाउने काममा अचक्क भ्रममा चिना बनाएर त्यो चिना छ भनेर हुँदैन, समय सही छ कि छैन भन्ने कुरा हो, धेरै ठाउँमा म चिनाएर जान्छु अनि उहाँले के भनिदिनु भइरहेको हुन्छ भने गुरुबाहरूले यही लेखिदिनु भयो यही होला, त्यो खालको शब्द आइरहेको हुन्छ, गुरुबाले के लेख्नुभयो भन्नेसँग सरकार होइन, तपाईँ जन्मेको त हो कि होइन आमा बाबालाई सोध्ने, होइन जस्तो लाग्छ भने चिना नहेराउने, ब्राह्मणलाई ज्योतिष गुरुहरूलाई ज्योतिष पढेका शास्त्रीय व्यक्तिहरूलाई गाली गर्ने काम नगर्नु कहिले पनि, फेरि अनुरोध हो तपाईँहरूलाई, किनभने तपाईँहरू जे मन लाग्यो त हेर्नुहुन्छ अनि हामीलाई उल्टै गाली गरिदिनुहुन्छ क्या, एकदम मन कट्टा कता कता हाम्रो मन पनि चसक्क हुन्छ घरि घरि बुझ्नु भने कि, त्यही भएको भएर तपाईँहरूले विशेष ध्यान दिनुपर्छ, तपाईँहरूले चिना हेराउँदा चिना बनाउँदा सबै कुराको लागि, अब कति मान्छेले चाहिँ अँ मैले त हजुरले भनेको ग्रह शान्ति गरेँ गुरुबा अब त मेरो के होला भन्नुहुन्छ, अनि के गर्नुभयो त भन्नु भने मैले सबै गरिसकेँ, कतिजनाले गर्नुभयो भन्दा एकजना ब्राह्मण ल्याएको थिएँ, एकजना ब्राह्मण ल्याएको थिएँ मैले गरेँ भन्नुहुन्छ, त्यस्तरी तपाईँको चाहिँ शान्ति हुँदैन हजुर, त्यही भएर तपाईँहरूले विशेष ध्यान दिनुहोला, अहिले कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, यो कुराको जानकारी गराउँछु। दिउँसो फोन गर्दाखेरि सबैले टिकट लिनुपर्छ, कार्यक्रममा चाहिँ निशुल्क हुन्छ। तपाईँहरू चाहे दिउँसो गर्नु चाहे अहिले गर्नु होइन, तपाईँहरूलाई हामीले तपाईँको गाउँमा आउँदा भेट्दा पनि टिकट लाग्छ। तपाईँहरू आउँदाखेरि अब जस्तै हामी सिन्धुली आउने कुरो छ, बर्दिवास आउने कुरो छ होइन, तपाईँहरूले हामीसँग सम्पर्कमा रहेर आफ्नो र आफन्तहरूको बारेमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीको लागि हामीसँग सम्पर्कमा तपाईँ रहन सक्नुहुन्छ भन्दै कार्यक्रम एकैछिन छोटो लिन्छु विश्राम। विश्राम पछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। 98453 97658 र 98142 73601 हामी विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा रूपमा तपाईँहरू मेरो कुराकानी रहनेछ र तपाईँसँग भएका विभिन्न जात ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका हुन्छौ। यतिखेर हामी नेपालभरबाट एकै साथमा तपाईँसँग बजिरहेका छौं र हामी तपाईँलाई जानकारी गराउँ, हामी सिन्धुली र बर्दिवास आउने कुराको तयारी लगभग अन्तिम चरणमा आइसकेको छ। हामी धेरैजनाको फोन आएको छैन, तथापि हामी जतिले फोन गर्नुभएको छ तपाईँ पनि भेट्न आउन सक्नुहुन्छ है। भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै जानकारीहरू दिने एउटा प्रयासमा हामी लाग्ने प्रयास गरिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई जानकारी हामी दिने प्रयासमा छौ। को हुनुहुन्छ, कहाँदेखि? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म डोटीबाट हर्कमल्ल गुरु।
0: डोटीबाट को बोल्दै हुनुहुन्छ अरे हर्कमल्ल?
1: हजुर गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: आज बडी केदार एफएमबाट गुरु।
0: बडी केदारबाट। हिजो कहाँबाट सुन्दै हुनुहुन्थ्यो?
1: हिजो जोराइल एफएमबाट।
0: अनि आज जोराइलमा कार्यक्रम आएको छ कि छैन?
1: एकदम आएको छ गुरु, मैले दुइटैमा सुनेको आइरहेको छ
0: है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज दाईका छोराको।
0: दाईका छोरालाई के भन्छन्? भतिज।
1: छोरा भतिज।
0: लु भन्नु त, साल महिना गते समय?
1: 2065 फागुन 28 गते बुधबार अनि बिहान 6:55
0: 6:55 बिहान। कुन जिल्लामा भयो जन्म?
1: यहाँ गुरु डोटीमै हो।
0: डोटीमा बिहानको जन्म है यो?
1: हजुर, बिहान 6:55
0: डोटी जिल्लामा।
1: हजुर,
0: भतिजको होइन यो, दाईको छोरा?
1: हजुर, दाईको छोरा भतिज।
0: यहाँबाट हेर्दा के देखिन्छ भने राशिको नाम टुकानाथ नाम देखिन्छ, सिम्म राशि हुन्छ, पूर्णिमाको दिनमा जन्म भएको छ, लग्नमा शुक्र, बाह्रौं मांगलिक परेको छ, गुरु चन्द्रलियोग परेको छ, गुरु चन्द्रलियोगको शान्ति गर्नुपर्छ, स्वास्थ्य बिग्रिरहन्छ, पढाइमा जिरो छैन पढाइ।
1: हजुर,
0: मान्छे चाहिँ असाध्यै टाठो छन् होइन?
1: हजुर,
0: अरू अरू कुरामा टाठो छन्, मोबाइल हेर्नमा अरू अरू काम गर्नमा टाठो होला, तर विद्यामा भने छैनन् विद्यामा।
1: पहिला गुरु राम्रै थियो, अहिले अलि हल्का त्यस्तै बिग्रिहाल्छ।
0: पहिला त सुरुमा सबैको राम्रै हुन्छ नि होइन? बिग्रिने बेला बल्ल आउँदैछ, अनि अझ धेरै बिग्रिँदैछ फेरि, त्यो पनि ख्याल गर्नु। यो के छ भने 13 वर्षदेखि 21 वर्षमा धेरै बिग्रिने युग हो। अहिले तपाईँको छोरा कति वर्ष हुनुभयो? अहिले
1: 17-18 वर्ष भयो गुरु।
0: पढाइमा झन् बिग्रिने बेला आयो, विशेष ध्यान दिनु होला। 12 मांगलिक छ, 10 विवाहको योग छ, विवाह राम्रो होस् भनेर ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है ल।
1: हजुर गुरु।
0: अरू केही छ?
1: अनि आमा बुवासँग सम्बन्ध कस्तो छ?
0: आमा बुवासँगको सम्बन्ध राम्रै छ, बुवा आमा भन्दा पनि घरमा एकजनाको पितृको दोष परेको रहेछ, कोही मान्छे अकालमा मृत्यु भएको दोष रहेछ।
1: हजुर गुरु।
0: को होला त्यो मान्छे, थाहा छ?
1: अकालमै मृत्यु त गुरु, अब ठुलो बुवा, मेरो ठुलो बुवा होइन, पहिल्यै त्यस्तै भयो भन्न सुने थिए।
0: हजुरले सुन्नुभयो, हजुरले तपाईँको ठुलो बाबालाई देख्नु भएन?
1: देखेन गुरु।
0: भनेपछि केही न केही गडबडी छ होइन
1: होला गुरु?
0: अब फेरि के अन्त, अब सप्ताह लगायो भने खर्च हुन्छ, 52 बजेलाई पैसा दिनुपर्छ है?
1: नै गुरु, यसो हो कि, अब भनेपछि हामी गर्ने थियौँ गुरु, त्यस्तो छैन, एकदम श्रद्धा भक्ति भए मान्थ्यौँ गुरु होइन?
0: मैले भने अब गर्नु है।
1: हजुर गुरु।
0: अनि अरू के छ विशेष, मैले यसलाई हेर्ने बेला पढाइ हेर्ने स्वास्थ्यमा पनि राम्रो छैन भने होइन
1: हजुर,
0: अनि
1: के गर्नु पर्यो गुरु, अब कुन त्यो कुन ग्रह भन्नुभयो हजुरले?
0: मैले संकटा भन्ने ग्रहको नाम लिएको छु, संकटाको शान्ति गर्ने, गुरु चण्डलीको शान्ति गर्ने, विश्वको शान्ति गर्ने, मांगलिक शान्ति गर्ने, नभएदेखि भोलि धेरै कुरामा समस्याहरू आउन सक्छ, एकदम ध्यान दिनुहोला है त।
1: अनि त्यसको लागि कुन व्रतहरू त बस्नुपर्ने हुन्छ शान्ति मात्र गर्ने?
0: यसको लागि त बिहिबारको व्रत बस्नुपर्छ, पूर्णिमाको व्रतहरू बस्नुपर्छ, ग्रहको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है।
1: स्वयं कि गुरु आमा बुवा?
0: आफू त सानो बच्चा के गर्छन् उसलाई पनि राखेको राम्रो, घर परिवारमा सबैले बसेको राम्रो।
1: त्यही त यसो गुरु, अब स्वयं बच्चाले बस्ने कि व्रत आमा बुवाले बस्दा हुन्छ, बच्चाको दोष कटिन्छ कि भन्नु खोज्यो?
0: बच्चाले बस्ने हो होइन
1: हजुर,
0: अनिखेर चाहिँ उसले पनि बस्ने, घर परिवारले पनि चोखो खाने त दिन है त,
1: बिहिबार अनि पूर्णिमाको दिन,
0: बिहिबार र पूर्णिमाको दिन है त
1: हजुर गुरु हजुर।
0: अहिले छुट्टी हौ राधेश्याम?
1: हस् गुरु राधेश्याम।
0: हामीसँग हुनुहुन्थ्यो त्यतिखेर डोटीबाट, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौ। भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयास हामी गरिरहेका छौ, हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौ। हामी प्रत्यक्ष रूपमा तपाईँ र हाम्रो बारेमा विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
2: म खोटाङको हल्सी दुर्गम नगरपालिकाबाट रामकुमार परियार बोले।
0: कहाँदेखि भन्नुभयो अरे?
2: खोटाङको हल्सीबाट रामकुमार परियार।
0: रामकुमार परिवार हलैसीबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
2: रेडियो खोटाङ एक्सप्रेस 3.3।
0: भन्नु त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा जानकारी दिन चाहनुहुन्छ?
2: यहाँ छोरीको बारेमा हेराउनु पर्यो भने गुरु।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: छोरी 75 साल जेठ 9 गते बुधबार बिहान 8:05 जाँदाखेरि जन्म भएको।
0: 8:05 जाँदाखेरि कुन जिल्लामा भयो जन्म?
2: ए खोटाङ जिल्लैमा भएको।
0: कहाँनिर भयो जन्म चाहिँ? खोटाङको
2: घरमै हो गुरु।
0: हलेसी नगरपालिका हो?
2: हजुर हजुर, हलेसी तुवाचुङ नगरपालिका घरमै।
0: 75 सालको जेठको 9 गते 8:05 के बार थियो अरे?
2: बुधबार गुरु।
0: राशिको नाम यहाँबाट हेर्दाखेरि के देखिन्छ भने टङ्क कुमारी छोरी होइन?
2: हजुर हो,
0: टङ्क कुमारी नाम देखिन्छ, साह्रै राम्रो चिनाछ, साह्रै भाग्य मानिन्छ नि छोरी। तर के गर्ने, घरमा सङ्गतै राम्रो भएन, छोरीको भाग्य त यस्तो राम्रो छ, भोलि यो छोरी डक्टर पढ्ने खालको छोरीको चिनाछ।
2: हजुर,
0: 13 वर्ष 6 वर्षसम्म उल्काले अलिअलि स्वास्थ्यमा बिगार, त्यसपछि राम्रो हुँदै आउँछ, 13 वर्ष पछाडि फेरि पछि सङ्कट लाग्छ, त्योभन्दा पहिले केही गर्नु पर्दैन, अलिक पछि गएर माङ्गलिक परेको छ, 8 औं वैवाहिक जीवनमा दोष लाग्न सक्छ, घरको अलि अनुशासनहरू सिकाउनु पर्यो, घरमा बाबामा झगडा गर्न भएन होइन, बोल्ने भाषा राम्रो भएन, किन यसो गरे त छोरी त हजुरको कारणले, तपाईँको घर परिवारको कारणले छोरीको भविष्य त बिग्रिने भयो नि त।
2: पढाइ त राम्रै छ सर गुरु।
0: मैले पढाइ नराम्रो भनेकै छैन त, डक्टर पढ्ने योग छ, तर तपाईँहरूको घरमा बोली राम्रो भएन क्या हजुर, बुढाबुढी झगडा गर्ने शैली, बोल्दा झर्केर बोल्ने शैली हो कि न भन्नु त?
2: हजुर अलिअलि त्यस्तो कहिले काहीँ हुन्छ,
0: कहिले काहीँ होइन नि, छोरीले त एक दिन पनि त्यस्तो, तपाईँको छोरीले त आवाज सुन्यो भने भोलिदेखि त उसको माइन्डमा त्यही बस्छ क्या, दिमागमा नि त्यही सेट हुन्छ, बच्चाको अगाडि राम्रो सुन्दर बोल्नु, छोरीको चिना असाध्य राम्रो छ, बेला बेलामा ग्रह शान्तिहरू गर्दै जानु होला, अहिले आत्तिनु पर्ने ग्रह छैन, 13 वर्ष पछाडि ग्रह शान्ति गर्ने हो, सकिन्छ भने मंगलबार घरमा कहिल्यै पनि सबैले लसुन प्याज माछा मासु नखाने, दशैंको दिन पनि नखाने क्या, फेरि तपाईँहरू अरू बेला खानु छोड्नुहुन्छ र दशैंमा फेरि आ पर्व भन्नुहुन्छ कि खानुहुन्छ? मैले कता कता सुन्ने गरेको दसैँको टिकाको भोलिपल्ट ऊ पर्छ नि एकादशी होइन, मासु खानुपर्छ भनेर घरभरि हुँदोरहेछ मासु भनेर चाहिँ यो एकादशीमा बार्नुपर्छ भनेर होइन होइन, दसैँको भोलिपल्टको एकादशी त गिद्धे एकादशी भन्छन् भनेर नाम दिएर आफै खान थाल्दा रहेछन् फेरि हे हरि हो, त्यस्तो गर्न भएन भन्न खोजेको। चिना असाध्य राम्रो छ, तपाईँले अलिकति राम्रो संगत गरेर छोरीलाई राम्रो बोल्ने राम्रो व्यवहार सिकाउनु भयो भने छोरीको पढाइ राम्रो हुन्छ, भोलि डक्टर इन्जिनियर बन्ने खालको ठूलो मान्छे बनिएको छ है त। अलिक पछि 14-15 वर्ष पुगेपछि एउटा दोस्रो विवाहको लागि एउटा सुनसँग विवाह गरिदिनु है।
2: अनि यहाँ सुन्नु त एउटा कुरो सोध्नु पर्यो क्या अन्तिममा,
0: सोध्नु मजाले।
2: यो छोरीको लागि चाहिँ अब त्यो शान्ति चाहिँ 13 वर्ष पछि गर्नु पर्ने रहेछ है,
0: अहिले परेन,
2: अहिले परेन,
0: मंगलबारको वर्ष पर्दैन, पढाइ राम्रो छ नि त किन आत्तिनु पर्यो?
2: त्यो सरकारी पढ्दैमै पनि त्यस्तो हुन्छ नि, जागिर त हुन्छ नि सरकारीमै पढ्दा पनि,
0: भन्नाले सरकारी स्कुलमा पढ्दा हाम्रो तपाईँ र मेरो मानसिकता कति गिरेको है। सरकारी स्कुलमा पढेपछि प्राइभेट बोर्डिङमा पढ्यो भने राम्रो पढायो भएपछि जहाँ पनि नाम निक्लिहाल्छ नि, तर तपाईँको घरमा चाहिँ संस्कार राम्रो भएन है हजुर, ख्याल गर्नु ल। मैले तपाईँलाई के भने, तपाईँले भरे ख्याल गर्नु फोन राखेर हो, गुरुले भनेको त हो भन्ने गर्नु। मंगलबार कहिले पनि घरमा लसुन प्याज माछा मासु अन्डा केही नखाने क्या, पुरै बार्ने।
2: म त खाँदिन सर गुरु, मासुहरू म खाँदिन।
0: मैले के भने, घरमा केही नखाने क्या, एकदम पूरा रूपमा व्रत भने है।
2: ए हुन्छ
0: ल, अरू सब ठिक छ, आत्तिनु पर्दैन, छोरीको लागि राम्रो छ है, भविष्य राम्रो छ, पढाइमा राम्रो छ।
2: हुन्छ, ए भतिजाको गुरु यो 10 गते यो जन्मसो गर्नुहुन्छ हुँदैन?
0: जन्मसो गतेमा हो कि तिथिमा हो?
2: ठ्याक्कै जुरेकै जन्मेकै महिना अनि बारमा पर्यो,
0: त्यसले केही फरक पर्दैन। गर्ने हो भने तिथिमा गर्नु, मलाई आज अहिले 9 बजे पछाडि फोन गर्नु, यो जन्मोत्सव गर्ने तिथि हेर्नको लागि फी लाग्दैन होइन, साहित्यको लागि फी लाग्दैन, मलाई आज फोन गर्नु होला, म हेरिदिन्छु अनि फेरि सल्लाह गरौँ है त।
2: रङ अनि कस्तो रङ कति अङ्क राम्रो छ छोरीलाई?
0: यो हजुरको छोरीलाई टङ्क कुमारीलाई 1 अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, राम्रो छ भाग्य। तर तपाईँले छोरी तपाईँकै घर परिवारको बोली व्यवहारले गर्दा बिग्रिने भने म जान्दिनँ, नभए ग्रह एकदम राम्रो बलवान छ है त।
2: छुट्टिन्छु,
0: राधे राधे
2: राधे राधे गुरु राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी तपाईँसँग भएका विभिन्न जानकारी हामी दिने एउटा प्रयास गरिरहेको छु, हामी निरन्तर तपाईसँग र तपाईँको बारेमा विशेष जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान हामी गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर तपाईँ प्रत्यक्ष रूपमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने फोन गर्नुहोला 98453 97658 र 98142-73601 सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ? राधे श्याम हजुर।
3: राधे राधे गुरु।
0: जय श्री राम। को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
3: म बजाङदेखि गुरु, दानी बोरा।
0: हजुर, नाम के भन्नुभयो?
3: दानी बोरा गुरु, दानी बोरा।
0: दानी बोरा, नामै दानी बोरा?
3: हजुर, नामै दानी बोरा।
0: दान प्रसाद नाम राख्नुपर्छ नि, कति राम्रो नाम थियो है, दाबाट दामोदर नाम राखेमा कति राम्रो हुन्थ्यो है। त्यही भएर राम्रोसँग चाहिँ के अरे राम्रोसँग चाहिँ तपाईँहरूले नाम जोराउनुपर्छ भन्ने कारण त्यही हो क्या होइन। अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: म अहिले छोराको बारेमा आउँछु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
3: 2061 साल माघ महिना 26 गते मंगलबार बेलुकीको 4:26 हजुर।
0: 4:26
3: हजुर,
0: यो दिउँसो भनौँ कि बिहान भनौँ, बेलुका भन्नु मिल्दैन यसलाई?
3: बेलुकी भन्नु कुरो दिउँसो भन्दै
0: दिउँसो अब तम्रो भाषामा क्या भन्नु खान यसलाई बाहा समय भन्दा नि
3: हजुर हजुर
0: हो बास बासा भने त कुरो मिल्ने हो नि त। कहाँ भयो त जन्म?
3: हजुर,
0: जन्म कहाँ भएको हो तम्रो चेलाको?
3: जन्म यहाँ हो बझाङमा हो।
0: बझाङ चैनपुर होइन त ए बिथचेड 61 साल माघको 26 गते 4:26 बासा यो छोराको नाम चाहिँ खेम कुमार नाम आउँछ मकर राशि हुन्छ है अब यहीको जन्म औंसीको दिनमा भएको छ औंसीलाई अशुभ मान्नेछन् औंसीको शान्ति गराए औंसीले धेरै कुरोमा दुःख पर्ने वालो छ पढाइमा स्वास्थ्यमा एकदम घर परिवारमा पैसै टिक्दो नै पैसा आउने हो पैसा रहने नै हो कि नै अहिले त हाम्रो चेलाको लागि राहु भन्ने कुरा चलिरहेको छ 28 वर्षमा राहु छ राहुको शान्तिहरू गर्ने राहुको पूजापाठहरू गर्ने औंसीको शान्ति गर्ने राहुको जपहरू गर्ने रुद्री चण्डी पाठहरू गराउने 5-7 बामन बोलाएर एक दिन छकालादेखि बासासम्म टाइम लाग्ने हो होइन यहीको राम्ररी शान्ति गराए ठिक हुने हो एउटा ग्रहको कवचहरू घाँटीमा लाउनु पर्ने हो तब झन राम्रो हुने हो अहिलेको लागि औंसी र राहु राहुले पढाइमा 0 बनाइदिन्छ एकदम घर परिवारमा बाबासँग कुरै मिल्दैन बाबुसँग हजुरसँग कुरै मिल्दैन होइन ठाडै आउँछ होला जुझ्नलाई बोल्नलाई होइन ग्रहहरू बिग्रिएका छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुपर्छ राम्रो हुन्छ है त पढाइको लागि राम्रै छ ग्रहहरू शान्तिहरू गर्ने र ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुपर्छ राहुले पढाइमा बिगारिदिन्छ जुन दिनसम्म शान्ति गरौँ न त्यो दिनसम्म ग्रहहरू बिग्रिने हो है त
1: के पढ्दा होला गुरु त्यसले
0: पहिले राहुको शान्तिहरू गरेर इन्जिनियर टेक्निकल क्षेत्रमा पढ्ने मेकानिकलतिर अब यस्तो हुन्छ क्या यो मान्छेलाई प्राविधिक फाप छ होइन तपाईँले राम्रोसँग ग्रह शान्ति गरेर कवचहरू लगाएर अगाडि बढाउनु भयो भने इन्जिनियर बन्छ नभए मेकानिकल बन्छ नभए घडी बनाउने बन्छ नभए बाइक बनाउने बन्छ जे भने बन्छ त्यस्तै खालको काम गर्छ क्या बुझ्नुभयो कि भएन ल अहिले छुट्यौँ है
1: अनि घरको वास्तु कस्तो होला गुरु
0: घरको वास्तुको लागि ठिकै छ
1: अनि शुभ अङ्क शुभ रङ
0: 2 अङ्क राम्रो हुन्छ सबैभन्दा रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं हामी निरन्तर छौं र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा रहने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं लामो समयदेखि हामी ज्योतिष धर्म संस्कार अनि धेरैभन्दा धेरै हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग चासोका विषयमा हामी कुराकानी गरिरहेका छौं नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ दिनैभरि हामी तपाईँको फोनको सम्बोधन गर्नेछौं फोन गर्न सक्नुहुन्छ भने तपाईँ भोलि बिहान कार्यक्रममा पनि फोन गर्न सक्नुहुन्छ आजको लागि कार्यक्रमको हामी लगभग अन्तिम भागमा आइसकेका छौं भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरंगबाट रहनेछ तबसम्मको लागि भने तपाईँ रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रममा मिठा मिठा कुराहरू सुनिरहनु भएको छ आफूले पनि फोन प्रयास गर्नुभएको छ फोन लागेको छैन फोन प्रयास दिनैभरि पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि आज्ञा चाहन्छु तपाईँ र मेरो भेट भोलि बिहान 8 बजी रहनेछ तबसम्मको लागि भने आज्ञा दिनुहोस् राधे राधे।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429601, जनक पौडेली, 98525854, र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू।
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
10: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
13: गैराती सिप्रिङ खोला जलविद्युतको बाँध स्थल मूल खर्कमा आएको बाढ़ीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर नौका अध्यक्ष निमगेली शेर्पाले बताए। उनका अनुसार बाढ़ी आएपछि भागेर ओडारमा बसेका सिप्रिङ खोला हाइड्रो पावरका 4 कर्मचारीको आज बिहानै स्थानीयले उद्धार गरेका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कंग्रेसका संस्थापक बीपी कोइरालाको 44 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। पूर्व प्रधानमन्त्री कोइरालाको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गर्न कंग्रेस संस्थापन पक्ष इतर पक्ष तथा भातृ संस्था र बीपी संग्रहालय समितिले समेत विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। कंग्रेस असन्तुष्ट पक्षले काठमाडौँको प्रज्ञा भवन कमलादीमा दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। 1971 भदौ 24 जन्मिएका कोइराला 2015 संसदीय निर्वाचनपछि 2016 जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। यस्तै नेपाली कंग्रेसले जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ग्रीन रन कार्यक्रमको आयोजना गरेको छ। आज बिहान आयोजित कार्यक्रममा कंग्रेस सभापति गगन कुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जननायक बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ग्रीन रन आयोजना गरेको हो। बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढ़ाएको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढ़ाएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए। प्रविधि र पारदर्शिता सेवा प्रवाहको नयाँ परिभाषालाई आत्मसात गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उनले बताए। त्यसका लागि आवश्यक पूर्वाधार विकास पुराना कागजी फाइल तथा डड्डाहरूको विद्युतीय अभिलेख सृजना सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा स्तरोन्नति सहित केन्द्रीय प्रणाली राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाइएको उनको भनाई छ।

सजिलै ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी, घर घरमा एलजी. एलजी, लाइफ गुड.

0: original Kuzmi.
1: Coming up next.
2: The Good Morning Show.
3: मकवानपुरको हेटौडा उपमहानगरपालिका 11 झमसिंहटार नजिक भित्री सड़क खण्डमा बालुवा बोकेको ट्राक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा बजारबाट झमसिंहटारतर्फ जाँदै गरेको बालुवा लोड गरिएको ट्राक्टर उकालो कच्ची सड़कमा छिप्लिएर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा ट्राक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका 3 निवासी 22 वर्षीय विक्रम खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौडा अस्पताल ल्याइए पनि गैराती चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाको जानकारी प्राप्त अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोस्ट थाना भर्याङबाट प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ़न थालेको छ। उत्पादन घटेको र माग बढ़ेपछि मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्रेट 30 वटाको 450-500 रूपियाँ पुगेको छ। मध्यम अण्डाको 420-470 पुगेको छ। सानो अण्डाको 415 पुगेको छ। सबैमा प्रति क्रेट 50 बढ़ेको हो। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताए। बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान 4:40 स्थानीय मापन एमएल अनुसार 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र खानी तथा भूगर्भ विभाग अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ। इरानसँगको युद्धमा 37.5 बिलियन अमेरिकी डलर खर्च भएको अमेरिकी रक्षा विभाग पेन्टागनले जनाएको छ। रक्षा मन्त्री पीट हेक्सेथले संघीय सांसदलाई सेप्टेम्बर 30 युद्ध लगायतमा सो बजेट खर्च हुने जानकारी दिएका हुन्। पेन्टागनले सो बजेट लाग्ने भन्ने निष्कर्षमा कसरी पुग्यो भन्ने बारे स्पष्ट जानकारी दिएको छैन। यद्यपि मार्चमा तेहरानमा आक्रमण शुरू गरेको 6 दिनमा युद्ध खर्च 11.3 बिलियन अमेरिकी डलर पुगेको रोयटर्सले जनाएको छ। पेन्टागनले तेहरानसँग युद्ध जारी राख्न थप बजेटको अपेक्षा समेत गरेको छ। र नेपालले कावा पुरूष भलिबल च्याम्पियनशीप 2026 अन्तर्गतको आफ्नो पहिलो खेलमा कजाकस्तानसँग आज प्रतिस्पर्धा गर्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएशनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आज कजाकस्तानसँग खेल्नेछ। हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको आज नै उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंका कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीको साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: नमस्कार वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलनमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खातबारी नगरपालिका 1 प्रगति टोल,
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843447262,
11: 9010555585
5: र वाट्सएप नम्बर 9852028646।

0: जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615349444
3: र 0295901055।
5: More style, more design. Total Tailors.
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0295604000 र 98520 72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्रकुमार मगर,

0: रंजन मगर, लोक बहादुर मगर, मुटु मगर, खिलराज मगर, पुष्पा मगर।
1: नातिहरू अनिश, निशा, क्षितिज, उज्जवल, विजय, लोनिश, युनिश, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सरीक्षा, समीक्षा, निशा, कृति र पूनम भोगबहादुराले। कार्यक्रम बाह्रौं पुण्यतिथि तथा पितृप्रसाद ग्रहण, मिति 2083 साल साउन 7 गते, स्थान भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आफ्तारी, शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला सडानन्द नगरपालिका 5 आफ्तारी।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुम्लिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
2: र 9819326775।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
10: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शंखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार शंखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शंखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98105555580
2: र वाट्सएप नम्बर 98520286। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड एन्ड आर्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
8: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 99 5 20 61 5 80 र 99 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, शङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: नमस्कार वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलनमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-65-679 र मोबाइल नम्बर 9842-82-776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।
7: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 631। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर,
10: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801,
12: जनक पौडेली, 9852-58344 र 029562-248।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852-55768, 9852-55768।
16: साथै 9852-55768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
18: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
17: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सम्कुवा सभा।
18: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
17: प्रोप्राइटर लक्ष्मी काफ्ले।
18: सम्पर्क 9843-47262,
17: 9810-55-55-85
18: र व्हाट्सएप नम्बर 9852-28-646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा। विपी स्मृति दिवसका अवसरमा कंग्रेसका छुट्टा छुट्टै कार्यक्रम। सार्वजनिक महत्वको विषयमा कंग्रेस सहितका प्रतिपक्षी दलले आज राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै। इरानसँगको युद्धमा 37.5 बिलियन डलर खर्च भएको अमेरिकी रक्षा विभाग पेन्टागनको भनाई। पेन्टागनद्वारा थप बजेटको माग। र कामा पुरूष भलिबल च्याम्पियनशीपको आफ्नो पहिलो खेलमा नेपाल र कजाकस्तान बीचको खेल जारी।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा.
2: दोलखाको गौरीशंकर गाउँपालिका नौ सिप्रिङ खोलामा आएको बाढ़ीमा परेर एकजना विपत्ता भएका छन्। बाढ़ी आएपछि भागेर रातभर भीरमा बसे फँसेका चारजनाको उद्धार भएको छ। गैराती सिप्रिङ खोला जलविद्युतको बाँधस्थल मूल खर्कमा आएको बाढ़ीमा परेर चस्मान तामाङ बेपत्ता भएको गौरीशंकर नौका अध्यक्ष निमगेली शेर्पाले बताए। उनका अनुसार बाढ़ी आएपछि भागेर उडारमा बसेका सिप्रिङ खोला हाइड्रो पावरका चारजना कर्मचारीको बुधबार बिहान स्थानीयले उद्धार गरेका छन्। बाढ़ी र पहिरोले सो क्षेत्र आउने जाने बाटो बगाएपछि उनीहरू भीरमा फँसेका थिए। बाढ़ी पहिरोले मूलखर्कमा रहेको सिप्रिङ खोला हाइड्रो पावरको बाँधस्थलमा समेत क्षति गरेको छ। यस्तै पहिरोले मूलखर्कका केही घरमा क्षति गरेको शेर्पाले बताए। उद्धारका लागि त्यस क्षेत्रमा नेपाली सेना सशस्त्र र नेपाल प्रहरी परिचालन भएको बताइएको छ।
1: बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी सबै छ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रीय तहमा नेपाली कंग्रेस र एमाले बीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश सरकारको नयाँ सत्ता समीकरणका लागि एमाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। एमाले संसदीय दलका नेता जगन्नाथ खतिवड़ाका अनुसार मन्त्रीहरूले मुख्यमन्त्री इन्द्र बहादुर बानिया समक्ष राजीनामा बुझाएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराउनेछन्। राजीनामा दिने मन्त्रीहरूमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन्।
2: प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कंग्रेसका संस्थापक बीपी कोइरालाको 44 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। पूर्व प्रधानमन्त्री कोइरालाको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गर्न कंग्रेस संस्थापन पक्ष, इतर पक्ष र तथा भ्रातृ संस्था र बीपी संग्रहालय समितिले समेत विभिन्न कार्यक्रम आयोजना गरेका छन्। संस्थापन पक्षले भने आज बिहान काठमाण्डुमा जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाण्डु उपत्यकामा ग्रीन रन कार्यक्रम आयोजना गरेको छ। दौड़ कार्यक्रममा कंग्रेस सभापति गगन कुमार थापा सहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कोइरालाको 44 स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत कंग्रेसको केन्द्रीय नीति अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानले ग्रीन रन आयोजना गरेको छ। यस्तै कंग्रेस असन्तुष्ट पक्षले भने काठमाण्डुको प्रज्ञा भवन कमलादीमा दिवसको अवसरमा आज दिउँसो विचार गोष्ठीको आयोजना गरेको छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। 1971 भदौ 24 गते जन्मिएका कोइराला 2015 संसदीय निर्वाचनपछि 2016 जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री कालमा उनले वीरता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमि सुधार कार्यक्रम अगाडि बढ़ाएका थिए। 2017 पुष 1 शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला प्रमुख सभामुख कृष्ण प्रसाद भट्टराई र नेता गणेशमान सिंह लगायत मन्त्रीलाई बन्दी बनाइएको थियो। 2025 स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएपछि कोइराला 8 भारतमा निर्वासित हुनुभयो र त्यसपछि 2033 पुष 16 राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए। यसै नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका 3 घुम्ती मोदी आइन, हिटलर र यहुदी सुम्निमा लगायत 1.5 दर्जन कृति प्रकाशित छन्। यस्तै उनका 2 कथा संग्रह श्वेत भैरवी र दोषी चस्मा प्रकाशित छन्।
1: विपक्षी दलहरूले सार्वजनिक महत्वको विषयमा आज राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता गराउँदैछन्। कंग्रेसको प्रस्तावमा विपक्षी दलहरूले गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता गराउन लागेका हुन्। मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे प्रमुख विपक्षी नेपाली कंग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालको समर्थनमा ध्यान आकर्षण प्रस्ताव दर्ता गराउने तयारी रहेको कंग्रेसले जनाएको छ।
2: नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 खर्ब निक्षेप संकलन गर्न बोलकबल आह्वान गरेको हो। बोलकबल आज दिउँसो 3 बजेसम्म अनलाइन विडिङ सिस्टममा सफ्टवेयर मार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिने राष्ट्र बैंकले जनाएको छ।
1: बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढ़ाएको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढ़ाएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिएका छन्। प्रविधि र पारदर्शिता सेवा प्रवाहको नयाँ परिभाषालाई आत्मसात गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उनले बताए। त्यसका लागि आवश्यक पूर्वाधार विकास, पुराना कागजी फाइल तथा ढड्डाहरूको विद्युतीय अभिलेख सृजना, सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा स्तरोन्नति सहित केन्द्रीय प्रणाली, राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाइएको उनको भनाइ छ। यातायात सम्बद्ध सेवामा सुशासन अभिवृद्धि गर्नका लागि न्यूनतम सम्पर्क बिन्दु कायम गर्ने र फेसलेस वा सेवा प्रवाहको प्रारूप तयार पार्न सवारी चालक अनुमति पत्रको लिखित परीक्षा अनलाइन गर्ने, प्रयोगात्मक परीक्षालाई स्वचालित बनाउने सरकारको योजना छ।
2: मकवानपुरको हेटौडा उपमहानगरपालिका 11 झमसिङटार नजिक भित्री सड़क खण्डमा बालुवा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको बालुवा लोड गरिएको ट्र्याक्टर उकालो कच्ची सड़कमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा ट्र्याक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका 3 निवासी 22 वर्षीय विक्रम खड्का गम्भीर घाइते भएका थिए। उपचारका लागि हेटौडा अस्पताल ल्याइए पनि गैराती चिकित्सकले मृत घोषणा गरेका हुन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: from the Leipzig of Super Fun. Elders love it, so do the young. It's safe, it's playful, catch the fun. Go Eevee, wait till I go Eevee. Go Eevee, wait till I go Eevee. Feel it with this, future strip. Diago in the heart to beat, na na na na.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. बर्डफ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ़न थालेको छ. उत्पादन घटेको र माग बढ़ेपछि मूल्य बढ़न थालेको हो. नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ. संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्रेट 450 500 रूपियाँ पुगेको छ. नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताए. दैनिक 45 लाख खाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख खाराहारीमा झरेको उनले बताएका छन्. बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताएका छन्. कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. इरानसँगको युद्धमा 37.5 बिलियन अमेरिकी डलर खर्च भएको अमेरिकी रक्षा विभाग पेन्टागनले जनाएको छ. रक्षा मन्त्री पीट हेगसेथले संघीय संसदलाई सेप्टेम्बर 30 सम्म युद्ध लगायतमा सो बजेट खर्च हुने जानकारी दिएका हुन्. पेन्टागनले सो बजेट लाग्ने भन्ने निष्कर्षमा कसरी पुग्यो भन्ने बारे स्पष्ट पारेको छैन. यद्यपि मार्चमा तेहरानमा आक्रमण शुरू गरेको 6 दिनमा युद्ध खर्च 11.3 बिलियन अमेरिकी डलर पुगेको रोइटर्सले जनाएको छ. पेन्टागनले तेहरानसँग युद्ध जारी राख्न थप बजेटको अपेक्षा गरेको छ. त्यसका लागि रक्षा मन्त्री हेगसेथले संघीय सांसद समक्ष बजेट माग गरेका छन्. उनले सन् 2027 लागि 1.5 ट्रिलियन अमेरिकी डलरको बजेटको समेत अपेक्षा गरेका छन्. अमेरिकाले इरानमाथि बमबारी गरेपछि ट्रम्प प्रशासन आलोचित भएको छ. डेमोक्रेटिक सांसदहरूले त्यसलाई अनावश्यक विषयमा अमेरिका मुछिएको भन्दै चर्को आलोचना भइरहेको छ. विभिन्न संस्थाले गरेका सार्वजनिक पोलमा युद्धको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको लोकप्रियता घटिरहेको छ भने डेमोक्रेटिक पार्टीको बढ़िरहेको छ. यस्तोमा आगामी 6 महिनामा हुने मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पलाई चुनौती बढ़ेको छ. कान्तिपुर डायरीमा अब खेल प्रसंग. कावा पुरूष भलिबल च्याम्पियनशीप 2026 अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले काजाखस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ. पाकिस्तानको राजधानी इस्लामाबादमा जारी खेलमा काजाखस्तानले नेपाल विरूद्ध 2-1 सेटमा अग्रता लिएर खेलिरहेको छ. नेपाल हरिहजुर थापाको कप्तानीमा मैदान उत्रिएको छ. नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक विश्ववरीयताको मान्यता

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 MHz।
1: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिपियो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र, आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, मुतु मगर, खिलराज मगर, पुष्पा मगर।
8: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यू, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, समीक्षा, समीक्षा, निशा, कृति र पुनम भोग बहादुर आले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आँपटारी। शोकाकुल परिवार, गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार, भोजपुर जिल्ला षडानन्द नगरपालिका 5, आँपटारी।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76।

0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल,
2: पाथीबरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग नै टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 0062।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98520558344 र 029560200।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी

0: निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 029-575-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
8: Mr. Rajiv.

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: लुक्स राम्रो भइहाल्छ नि, त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त गइहाल्नु पर्ने
2: हजुर। काठमाडौँमा लामो समयदेखि फ्रुट सम्बन्धी काम गरेको अनुभव र एक वर्ष जति काठमाडौँबाट युके तयारी फ्रुट पठाउने सफलको खाजाहरूमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको
1: छ। विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खानदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
3: More style, more design. Total Tailors.

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू हाते

0: मास्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9010555580
0: र वाट्सएप नम्बर 9852286646।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946400
1: र 9919376375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्कट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
0: सम्पर्क नम्बर 029590667 र 9842226667।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9942259801, जनक पौडेली 9520258344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
5: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको
6: दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
0: पाथीबरा डेन्टल हातबारी नगरपालिका एक हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 40 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520165580 र 98421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादवारी 1 संखुवा सभा।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000900062।
7: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदथोक बाटो दूरसञ्चार जाने बाटो।
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
23: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
24: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
23: प्रोप्राइटर लक्ष्मी काफ्ले।
24: सम्पर्क 98433-47262,
23: 98-10-55-55-85
24: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525558 98525558।
6: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98-433-47-262,
6: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-520-28-646।
3: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1 प्रगति टोल।
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल।
7: सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
8: आयो सबको घर घरमा तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online,

0: 忍不了的嗓子。但愿我们可以幸福的幸福的。
1: Steve! Steve!
0: तिमा एक पल खुशी थिया।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: हुने विश्वास. दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो. राहुल गान्धीको पनि साथ. मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द. हजारौं यात्रु अलपत्र. र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित. नेपाल खबरमा अब पूरा खबर. मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्. नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्. कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसै एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ. संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो. नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ. यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो. विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्. अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082/83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ. अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 रहेका छन्, जसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्. मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्. सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ. अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो. सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ. गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ. पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ. लेक लाग्नबाट बस्न, पदयात्रा गर्दा एक दिनमा 500 भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ. नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाएले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ. कम्पनीले एक कार्यक्रम गरी फ्यूजन सोलर 9.2 स्मार्ट सौर्य ऊर्जा पीभी र लुटेरा ग्रीन फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो. कम्पनीका अनुसार फ्यूजन सोलर पीभी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएका विकसित डिजिटल प्रणाली हुन्. यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सूर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, संचालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ. त्यसै गरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढ़ेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ. नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड़ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ. नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ. विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सुट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सुट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति पुगेकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि दुई वर्ष नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोश जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 ले जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 ले जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरिताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 जना पर्यटकको ज्यान गयो। सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक। मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा कक्रोज आन्दोलन थप चर्कियो। राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: साली नदीको शिर,
14: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
14: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
14: सहरबाट नजिकै।
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
14: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
15: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
16: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
18: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाली कंग्रेसले संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा आज ललितपुरमा ग्रीन रन दौड़ प्रतियोगिता आयोजना गरेको छ। जलवायु परिवर्तनबारे सचेतना जगाउने उद्देश्यले यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनु भएको छ। उहाँले 16:15 निर्धारित दूरी पार गर्दै 50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोषको घोषणा गरिएको छ। कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभयो। बीपी स्मृति दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको प्रशासनिक भवन निर्माणको काम 35% सकिएको छ। टेकुमा भवन निर्माण शुरू भएको 94 दिनमै 35% भौतिक र 30% वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो। सम्झौता अनुसार भवन निर्माणको काम आउँदो कार्तिक 22 गतेभित्र सक्नुपर्छ। उहाँका अनुसार अहिले निर्माण स्थलमा 70 जना कामदार खटिएका छन्। झण्डै 6 रोपनी जग्गामा काठमाडौँ महानगरपालिकाको 8 तले प्रशासनिक भवन निर्माण भइरहेको छ। यसैबीच महानगरकी कार्यवाहक मेयर सुनिता डंगौलले निर्माणाधीन भवनको आज स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र आउँदो मंगसिरभित्र संचालनमा ल्याउने तयारी गरेको छ। निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्रको आज अवलोकन गरेपछि महानगरकी कार्यवाहक मेयर सुनिता डंगौलले केन्द्र संचालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताउनुभयो। उहाँका अनुसार अहिले धेरैजसो ठाउँमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको छ। यसले प्रदूषण र स्वास्थ्य जोखिम बढ़ाउने हुँदा महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गरिरहेको छ। केन्द्रमा जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनः प्रयोगका लागि पठाइने र जैविक फोहोर बञ्चरे डाँडातर्फ व्यवस्थापन गरिने कार्यवाहक मेयर डंगोलले जानकारी दिनुभयो। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 17 बस्ने 32 वर्षीय पूजा साई, सप्तरीको बोदेवर साई नगरपालिका 3 का 20 वर्षीय दीपक शाह, सर्लाहीको बसवरिया गाउँपालिका 3 का 41 वर्षीय जंग मंगल प्रसाद निषाद र रामेसापको मन्थली नगरपालिका 3 की 37 वर्षीय मीना श्रेष्ठ खत्री रहेका छन्। पूजाले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 17 लाख, दीपकले फ्रान्स पठाइदिने भन्दै 1 जनाबाट 5 लाख, जयमंगलले ब्रुनाई पठाइदिने भन्दै 1 जनाबाट 4,38,000 र मीनाले यूएई पठाइदिने भन्दै 1 जनाबाट 6 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ललितपुरमा ग्रीन रन आयोजना, मुकेश पाल प्रथम। र काठमाडौँ महानगरको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति 35%। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपी टीवी सेवा प्रदान।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथिको निमन्त्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो। सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगरकी धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगरको विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुःखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, धनसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नीतु मगर, खिलराज मगर, पुष्पा मगर।
2: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदीक्षा, समीक्षा, निशा, कृति र पूनम भोगबहादुर आदि। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुख्ने।

सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय

0: प्यालेसतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
2: र 9919326775।
3: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा आयु

0: कार्यक्रम 12 पुण्यतिथि तथा पितृ प्रसाद ग्रहण मिति 2083 साल साउन 8 गते स्थान भोजपुर जिल्ला शरानन्द नगरपालिका 5 औपटारी शुकानु परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर शरानन्द नगरपालिका 5 औपटारी
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरूरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 9841252504 9841226987 र 9520519906

रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646
3: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
4: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
4: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
3: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
4: ए ल ल सँगै जाउँ न भाइ
1: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75
5: आयो सबको घर घरमा
6: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
7: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो शङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0291 40 00 84 र 98 40 45 827।
3: नमस्कार वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
1: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
2: आहा, सुन
12: सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980 1, जनक पौडेली 98525854 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
17: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँचबारी 1, खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 2947, 98000902

whatever.

रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संघ सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनाकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165080 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्दन भएको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
12: साथै 98520555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल 9865349444
15: र 0295901155।
17: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
18: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
19: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
18: सम्पर्क नम्बरहरू 0295604000 र 9852072631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
20: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
21: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
20: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
21: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
20: प्रोप्राइटर लक्ष्मी काफ्ले।
21: सम्पर्क 9843347262,
20: 9810555580
21: र वाट्सएप नम्बर 9852028646।
22: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
20: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
22: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
20: हाम्रा सेवाहरू:
22: दाँत नदुखाइ खोल्ने,
20: दाँत भर्ने, दाँतको आकृति गर्ने,
22: दाँतको एक्सप्रेस सुविधा,
20: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
22: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
20: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
22: ध्यान दिनै पर्ने कुरा:
20: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
22: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
21: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।

0: रेडियो सङ्खुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: र एनएसजीएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने काबा भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
12: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाई छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढ़ीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
13: शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो।
12: मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पद्मबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना उद्धार सामग्री पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
13: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली 9 भारतीय तथा जापान मेक्सिको स्पेन र सिंगापुरका एक एक जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
12: नेपाल सरकार र व्यवसायीहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यान पावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोड़फोड़ गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यान व्यवसायहरूलाई प्रति श्रमिक 50 देखि 100 अमेरिकी डलरसम्म बुझाउन दवाब दिइरहेको छ। शुरूमा रोजगारदाताहरूले नै यो शुल्क बेहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँग डलर असूल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाइ छ। यसअघि निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसपीभी शुल्क मेडिकल खोप र दर्ता खर्च सहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामदारका लागि समितिको परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्रचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
13: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न माताहतका निकायलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकार भित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
12: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बढ़ाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य सहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोइरालाको विचार लोकतान्त्रिक समाजवाद र समसामयिक राजनैतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजन गर्दैछ। यस्तै असन्तुष्ट पक्षले काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको छ। असन्तुष्ट पक्षले गरेको कार्यक्रमलाई विशेष महाधिवेशनपछि गरेको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशनपछि नेतृत्व संगठन सञ्चालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद बढ़िरहेको छ।
13: बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक हप्तामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नुभएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ।
12: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल तर्पणमा दात्री निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
14: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
14: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
3: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ़ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
14: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
3: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नबढ्ने गरी उत्प्रेरणा पत्र।
14: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
15: NBL सर्वसुलभ आवास कर्जा
16: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
15: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
16: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा,
15: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
16: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
15: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
15: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय, मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानकर्षण, साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
13: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा 5 वर्ष मुनिका झण्डै 2,00,000 बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन्। त्यसमध्ये पनि मधेस र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ। सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढ़ाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन्। दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बालबालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नुभएको छ।
18: संकटै आउँछ भन्ने होइन, अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने, 1,000 दिनका आमाहरू भनेर हाम्रा एउटा मुख्य पोषणको र खोपको उसमा 1,000 दिनका आमा भनेर समूहहरू छन्, हरेक इन्टेन्सिभली हामी जान्थ्यौँ भने त्यो त्यति गर्न चाहिँ अलिक नसकिने अवस्था हुन सक्छ, तर त्यो चिज नहुँदा पनि अब कसरी गर्ने त भनेर उपलब्ध भएको साधन र स्रोतलाई अधिकतम उपयोग कसरी गर्ने, दीर्घकालीन असर पर्ने अथवा नतिजा ल्याउनका लागि स्थानीय तहमै भएका खानेकुराहरूलाई जोड दिने किसिमका कार्यक्रमहरू चाहिँ छन्।
19: अब मधेस र लुम्बिनी प्रदेश बढी कुपोषित बालबालिका भएको भनेर अघि यहाँले पनि भनिसक्नु भएको छ, के कार्यक्रम चाहिँ प्रभावित हुने देखियो त?
18: पोषण आफैमा यो क्रस कटिङ अथवा बहुआयामिक पक्ष हो। साधन स्रोत नहुँदाखेरि यी जुन मैले अहिले भनेका यी बहुआयामिक कुराहरू छन् यसमा केही न केही असर त परेको छ, तर अब हामीले यो कुरालाई पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी संघ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढीभन्दा बढी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढी एडभोकेसी गरेर उहाँहरूको अपनत्व आमालाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा यो प्रयत्नमा विशेष जोड चाहिँ दिएका छौं।
19: दात्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ?
18: यहाँले राम्रो प्रश्न गर्नुभयो। जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने प्रक्रिया शुरू गरेका छौं, उहाँहरूले पनि थोरै त्यसैका लागि भनेर कार्यक्रममा एउटा बजेट छुटेको अवस्था छ। प्रदेश तहमा पनि थोरै बजेटहरू छुट्याएको अवस्था छ भने अर्को राष्ट्रिय योजना आयोगले जुन विशेष अनुदान भनेर अब जस्तो अहिले मैले अघि भनेको जस्तो लुम्बिनी प्रदेश र मधेस प्रदेशमा चाहिँ विशेष अनुदान नगरी नआउने सहयोग चाहिँ नेपाल सरकारकै स्रोत चाहिँ उपलब्ध गराएको अवस्था चाहिँ छ।
19: बाल बालिकालाई कुपोषित नै हुन नदिनको लागि घर परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नुपर्दा के हुन सक्छ?
18: त्यस्तो छ, अब घर परिवारले अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौँ भने गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्लोगान पनि गरेका छौँ र अब घर परिवार अथवा समुदायले पनि बालबालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौं भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बालबालिकालाई त्यो उमेरमा बढीभन्दा बढी बालबालिकाको हेरचाह कसरी गर्ने, खानपानमा अलिक बढी ध्यान दिनुपर्ने कुरा र बालबालिकाको स्याहार सुसार र उपचारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ। लापरवाही गर्यौं भने भोलिका दिनमा ती बालबालिकाहरू रोगी भएर नसर्ने रोग लागेर अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असरहरू पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएको कुरा छन्, हामीले पनि देखेको छौं र त्यसकारण बालबालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ 5 वर्षपछि 10 वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढीभन्दा बढी ध्यान दिनु पर्यो।
12: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा, नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन एक गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत 4 गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित 11 जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी पंक्षी, 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 जना प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन, जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
13: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डे 45,00,000 गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा छरेको छ।
12: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
21: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
20: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
21: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत तीन वर्षदेखि रोकिएको 5% निर्यात अनुदान लाई निरन्तरता दिने, भ्याट र बीजक मूल्यांकन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
4: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.67 अर्ब कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5.18 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

0: तानेपाबाट 9 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
1: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा ककरोज जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढ़ी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। यो आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाफदेहिताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यससँगै फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाण्डुमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलीट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराटेकी एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल
2: मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी।

0: को दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 5 0।
3: This is Radio Shankhuwa Sabha 95.5 MHz।
4: जस्तै किममा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा 20 जनाको मृत्यु, नयाँ दिल्लीमा सरकार विरोधी प्रदर्शन जारी। र काभा पुरुष भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कजाखस्तानसँग पराजित।

0: Gazileliayo, Naya LG Essential Series, Oba Kifayati Mulema, Refrigerator, Washing Machine, AC Co Complete Range, Dos Posta Co Warranty Sahit, 0% No Cost EMI, Nagrikta Bhaye Pugcha, Harek Ghar Ko Khushi, Ghar Ghar Ma LG, LG, Life's Good.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा देव शिखर नवीन समाचार अब विस्तारमा।
3: सरकारले सार्वजनिक महत्व र जनसरोकारसँग जोड़िएका विषयमा केही महत्वपूर्ण निर्णय गरेको छ। पछिल्लो मन्त्री परिषद बैठकले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क, मीटर ब्याज पीड़ितको माग तथा मुगुका युवा गणेश नेपालीको आत्मदाह घटनालाई सम्बोधन गर्ने गरी निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले आर्थिक ऐनको व्यवस्था अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हटाउने निर्णय गरिएको जानकारी दिए।
4: आर्थिक ऐन 2083 को दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने आज मन्त्री परिषदको औपचारिक रूपमा आजबाट घोषणा भएको हुनाले हिजोसम्म अनौपचारिक रूपमा प्रधानमन्त्रीज्यूले हटाउने भनेर सबैजनालाई सूचना मात्र दिनुभएको थियो। आजबाट मन्त्री परिषदमा औपचारिक रूपमा यो निर्णय भइसकेपछि आजबाट कुनै पनि अस्पतालले अथवा विद्यालयले 3% शुल्क लिन मिल्दैन।
3: यसअघि प्रधानमन्त्री भालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा 3% कर हटाइएको सामाजिक सञ्जालबाट घोषणा गरेका थिए। त्यसलाई कार्यान्वयनमा लैजान सरकारले निर्णय गरेको हो। त्यस्तै मन्त्री परिषदले मिटर ब्याज पीड़ितसँगको सम्झौता अनुसार अनुचित लेनदेनसँग सम्बन्धित फर्जी लिखित अवैध घोषणा गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले भने
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
3: मन्त्री परिषदले काठमाण्डुमा आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे छानबिनका लागि 3-सदस्यीय न्यायिक समिति गठन गरेको छ। त्यसबारे जानकारी दिँदै मन्त्री पोखरेलले भने
4: गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने।
3: प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्ष पदमा न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ। त्यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राज कुवरलाई नियुक्त गरिएको छ।
2: बागमती प्रदेश सरकारमा सहभागी एमालेका 6 मन्त्रीले सामूहिक राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब बागमतीको राजनीति नयाँ सत्ता समीकरणतर्फ मोड़िएको छ। देशभर प्रदेश तहमा एमाले नेकपाबीच नयाँ सत्ता समीकरण अगाडि बढ़ाउने सहमति अनुसार एमाले सरकारबाट बाहिरिएको हो। हाल 110 सदस्यीय बागमती प्रदेश सभामा 6 पद रिक्त रहेकाले 104 सदस्य कायम छन्। सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक छ। प्रदेशसभामा कांग्रेसका 36, नेकपाका 26, एमालेका 25, राप्रपाका 12, नेपाल मजदूर किसान पार्टीका 3 तथा हाम्रो नेपाली पार्टीका 2 सांसद छन्। अबको अंकगणितमा कांग्रेस र नेकपा एक ठाउँमा उभिए 62 सांसद पुग्ने भएकाले सहज बहुमतसहित सरकार गठन गर्न सक्ने अवस्था छ। तर एमाले र नेकपाले सरकार बनाउने प्रयास गरे उनीहरूको संख्या 51 सीमित छ, जुन बहुमतभन्दा 2 सांसद कम हो। यही कारण 2 सांसद रहेको हाम्रो नेपाल पार्टी बागमतीको सत्ता समीकरणको निर्णायक शक्तिका रूपमा देखिएको छ। राप्रपाले हालसम्म कुनै पनि गठबन्धनलाई समर्थन गर्ने स्पष्ट संकेत दिएको छैन भने नेपाल मजदूर किसान पार्टी परम्परागत रूपमा प्रतिपक्षमै रहने अडानमा छ।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
1: कान्तिपुर सविस्तार।
3: शुक्लाफाटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका 100 परिवार पुनस्थापनाको माग गर्दै पछिल्लो 6 महिनादेखि कञ्चनपुरको महेन्द्रनगर स्थित डिभिजन वन कार्यालय अगाडिको सरकारी जमीनमा अस्थायी छाप्रो बनाएर बसिरहेका छन्। 2 दशकभन्दा लामो समयदेखि समाधानको पर्खाईमा रहेका आरक्षी विस्थापितको पीड़ा समेटेर सहकर्मी भवानी भट्टले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा। डिभिजन वन कार्यालय महेन्द्रनगर अगाडिको सरकारी जमिनमा छाप्राहरू छन्। तीनै छाप्राभित्र कतै ओछ्यान लगाइएको छ भने कतै खाट राखिएका छन्। राति पानी पर्दा कपड़ा भिजेर नेत्रुक्क हुन्छ। तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका 56 वर्षीय कृष्ण सिंह विष्ट यही छन्। करिब 6 महिनादेखि यहाँ छाप्रो बनाएर बसेका उनी बेला बेला पुनस्थापनाको माग सहित आरक्ष विस्थापितले गर्ने आन्दोलनमा पनि सहभागी हुन्छ। तर उनलाई पुनस्थापना होला भन्ने आशा भने छैन। विष्टले भने भोकभोकै र अनिदै बस्नु परेको छ। पानी परेको दिन दाउरा बल्दैन, त्यसपछि भोकै सुत्नुपर्छ। एकातिर सर्पको डर छ, अर्कातिर पानी चुहिएर लुगा सबै भेट्छन्, सुत्नै सकिन्न। विष्टको साबिक पिपलाडी गाविस ए तारापुरमा 1.5 बिघा जमिन थियो। आरक्ष विस्तारका क्रममा 2058 विस्थापित भएपछि उनी परिवार सहित विभिन्न ठाउँमा बस्दै आएका छन्। अहिले उनले परिवारलाई बेदकोट नगरपालिकाको दैजीमा अधियामा बसाएका छन्। आफू भने पुनस्थापनाको आशमा भौतारिएका छन्। विष्टले भने पुनस्थापनाकै आशमा बुबा बितिहाले, म पनि बुढो भइसके, अब छोराहरू पनि यसैमा लाग्नुपर्ने अवस्था छ। हामी 3 पुस्तासम्म विस्थापित नै छौं, तर जति सरकार आए पनि हाम्रो माग सुन्दैनन्। तारापुरबाट विस्थापित दुरादेवी महराले पानी पर्दा घाम लाग्दा छाप्रोमुनि बस्नु बाध्यता भएको सुनाइन्। उनले भनिन्, छाप्राभित्र कहिले सर्प आउँछ, कहिले पानी भरिन्छ, यस्तो अवस्थामा कसरी बस्ने। महराले छाप्रोमा प्लास्टिक हालेकी छन्, तर ठाउँ ठाउँमा पुवाल भएका कारण पानी चुहिन्छ। टाउकातिर जोगाए खुट्टातिर चुहिने र खुट्टातिर जोगाए टाउकातिर चुहिने गरेको उनले सुनाइन्। महराले डिभिजन वन कार्यालय अगाडिको सरकारी जमिनमा छाप्रो बनाएर बस्न थालेको 6 महिना भन्दा बढ़ी भयो। दिनभरि मजदूरी गर्ने र त्यसैबाट भएको आमदानीले साँझ बिहानको छाक टार्ने गरेको उनले बताइन्। केही दिन यता वर्षाका कारण काम गर्न नसकेपछि भोकै बस्नुपर्ने अवस्था आएको उनले सुनाइन्। उनले भनिन्, अहिले त दाउरा पनि छैन, राशन पनि छैन, यो हिलोमा कसरी बस्ने, खाना कसरी बनाउने, कपड़ा सबै भिजेका छन्। भतपुरीबाटै विस्थापित भएर अहिले महेन्द्रनगरमै छाप्रो बनाएर बसिरहेका दिलराम डगौराले 25 वर्षदेखि पुनस्थापनाको माग गरिरहेको तर कसैले नसुनेको बताए। उनले भने, आफ्नो जमिन सबै आरक्षमा गयो, 9 जनाको परिवार अधिया गरेर पालेको छु। भतपुरीमा डगौराको 5 बिघा जमिन थियो, त्यही खेतीपातीबाट खाना लगाउन पुगेको थियो। कहिलेकाहीँ ज्याला मजदूरी पनि गर्थे, तर अहिले परिवार शुक्लाफाटा नगरपालिकाको झलारीमा अधिया गरेर बसेको छ भने उनी महेन्द्रनगरमा छाप्रो बनाएर बसिरहेका छन्। डगौराले भने, कसै गरी त हाम्रो व्यवस्थापन हुन्छ कि भनेर यस्तो बर्खामा पनि सर्प किराको जोखिम मोलेर बसेका छौं। त्यहाँ बस्न थालेको पनि धेरै भयो, अब खानेकुरा पनि केही छैन। उनले घरबाटै पिठो चामल ल्याएर खाने गरेका छन्। कहिलेकाहीँ ज्याला मजदूरी गरेर पनि राशन किन्छन्। डिभिजन वन कार्यालय अगाडि रहेको जड़ीबुटी कार्यालयको जमिनमा 300 भन्दा बढी आरक्ष विस्थापितले छाप्रा बनाएका छन्। उनीहरू गत माघदेखि यही बस्दै आएका छन्। हिउँदमा त ठिकै थियो, अहिले त यहाँ बस्नै सकिने भयो। 2058 हिरापुरबाट विस्थापित भएका हिक्मत चौधरीले भने, यस बर्खामा न खाने ठेगान छ न बस्ने नै, हाम्रो दुःख कसले देख्ने। गत माघमा पुनस्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धरना बसेका विस्थापितले यही क्षेत्रमा छाप्रो बनाएर बस्न थालेका हुन्। नजिकै दलित छात्रावास र जीर्ण सरकारी भवन रहेकाले कतिपयले विस्थापित त्यतै आश्रय लिने गरेका छन्। विष्टले भने, धेरै पानी परे त सबै यिनै घरभित्र पस्छौ, अलिअलि भए छाप्रामै बस्छौ। उनका अनुसार सो क्षेत्रमा बस्न थालेपछि पनि सबै राजनैतिक दलका नेतादेखि अहिलेका सांसदसम्म सबै पुगिसकेका छन्। सबैले पुनस्थापनाको आश्वासन दिने गरेका छन्। विष्टले भने, अहिले सरकारले केही गर्छ कि भन्ने आशा हो, तर अब त्यो आशा पनि कम हुँदै गएको छ। हाम्रो विषयमा कुनै कुरा नै भएको छैन, कसरी विश्वास गर्नु। यहाँ बसोबास गरिरहेका विस्थापितले सोमबार महेन्द्रनगर बजारमा र्याली निकालेका थिए। र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर सकिएको थियो। त्यस अघि पनि जिल्ला प्रशासनमा धरनादेखि विरोधका विभिन्न कार्यक्रम भएका थिए। 2033 तत्कालीन शाही सिकार आरक्षलाई शुक्लाफाटा वन्यजन्तु आरक्ष घोषणा गरेपछि पूर्वी क्षेत्र विस्तारको क्रम शुरू भएको थियो। 2058 निकुञ्जको विस्तारित क्षेत्रबाट बस्ती खाली गरियो। 150 वर्ग किलोमिटर क्षेत्रफल रहेको आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर 350 वर्ग किलोमिटर बनाइएको छ। 2073 शुक्लाफाटालाई आरक्षबाट निकुञ्जमा स्तरोन्नति गरियो। शुरूमा विस्थापित भएकाहरूलाई विभिन्न ठाउँमा जमिन दिएर पुनस्थापना गरिएको छ भने 2058 विस्थापित भएकाहरूको अझै पुनस्थापना हुन सकेको छैन। विस्थापितको पुनस्थापनाका लागि 2037 यता 32 आयोग तथा समिति गठन भइसकेका छन्, तर विस्थापितको वास्तविक संख्या यकिन हुन सकेको छैन। पछिल्लो पटक पुनरावेदन अदालतका पूर्व न्यायाधीश जयानन्द पनेरूको संयोजकत्वमा गठित 32 आयोगले पुनस्थापना गर्नुपर्ने परिवारको संख्या 2027 देखाएको छ। त्यसअघि 2071 पुनरावेदन अदालतकै पूर्व न्यायाधीश ठाकुर प्रसाद शर्माको आयोगले पुनस्थापना गर्नुपर्ने बाँकी रहेका विस्थापितको संख्या 1480 रहेको र उनीहरूलाई नै पुनस्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन बुझाएको थियो। शर्मापछि गठित सुरेन्द्र बमको संयोजकत्वको आयोगले शर्माकै आयोगले यकिन गरेको विस्थापित संख्यालाई आधार मानेर प्रति परिवार 10 कट्ठा जमीन वा 60 लाख रूपियाँ दिनुपर्ने सिफारिश गरेको थियो। पनेरू नेतृत्वको 32 आयोगले 26 पौष 2081 प्रतिवेदन बुझाएको थियो, जसमा निकुञ्ज तथा वन क्षेत्रमा बसोबास गरिरहेकालाई प्रति परिवार राहत स्वरूप 10 लाख दिएर तत्काल वन क्षेत्रबाट हटाउनुपर्ने, वन क्षेत्र बाहिर रहेका परिवारलाई 7 लाख र लाल पूर्जा पाएका तर जमीनको उपभोग गर्न नपाएका परिवारलाई 5 लाख दिन सुझाव दिएको थियो। हालसम्म गठन भएका विभिन्न आयोग तथा कार्यदलले 5200 परिवारलाई जिल्लाका विभिन्न स्थानमा 4042 बिघा भन्दा बढ़ी जमीन वितरण गरेका छन्। उनीहरूलाई भीमदत्त नगरपालिका 19 बाघ फाटा, वड़ा नम्बर 13 पिपरैया, बेलडाड़ीको धक्का, रामपुर, विलासीपुरको लक्ष्मीपुर, शुक्ला फाटा नगरपालिकाको सिमल फाटा र बेदकोटको सुन्दरपुरमा जमीन दिएर पुनस्थापना गरिएको छ।
5: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: दिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली कांग्रेस संस्थापन पक्ष, इतर पक्ष तथा भातृ संस्था र बीपी संग्रहालय समितिले विभिन्न कार्यक्रम आयोजन गरेका थिए। पार्टीभित्र विवाद चर्किएका बेला दुवै पक्षले छुट्टै कार्यक्रम गरेका हुन्। संस्थापन पक्षले भने काठमाडौँमा जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ग्रीन रन कार्यक्रम आयोजन गरेको छ। असन्तुष्ट पक्षले भने काठमाडौँको प्रज्ञा भवन कमलादीमा दिवसको अवसरमा कार्यक्रम गरेको थियो। सो पक्षका नेताहरूले पार्टी एकता कायम राख्न नेतृत्वलाई आग्रह गरेका थिए। केही नेताले भने सभापति गगन थापासँग सहमति नभए नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखेका छन्।
2: सरकारले राजस्व संकलन बढ़ाउन र बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न भन्दै 10 लाख रूपियाँसम्मको चिट्ठा कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा दुईजनाले जनही 10 लाख रूपियाँको उपहार पाउनेछन्। उपभोक्ताको बिल लिने बानी विकास गर्नका लागि सरकारले अघि सारेको नयाँ योजनाबारे कान्तिपुर कर्मी यज्ञ बन्जाडेले तयार पारेको एक सामग्री।
1: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत सो कार्यक्रम ल्याएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको कार्यक्रमलाई अहिले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो। यो कार्यक्रममा आन्तरिक राजस्व विभागले सञ्चालन गर्नेछ। नेपालभित्र आफैले प्रयोग गर्नका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् भन्ने व्यवस्था कार्यविधिमा छ। डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वतः प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ। डिजिटल भुक्तानी भएको नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ। तर व्यवसायको प्रयोजन उद्देश्यले खरिद गरिएका बिल उपभोक्ताले टेलिफोन, इन्टरनेट, विद्युत, सवारी तथा

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्र विश्वासिलो अरुण पूर्वकै चर्चित दिशा टेलर हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-420-82-776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32-76-75।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-00-62।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
2: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव, तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
3: तिनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
2: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार, केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
4: 4-5 दिन भयो होइन, 4-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ।
2: र काभा

0: पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधानत संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना लाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
2: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजैदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
3: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भएको मोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
2: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी को स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। वहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
4: कुनै पनि आउटब्रेक देखिएको छैन, 4-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भेलेन्स भनिन्छ, त्यो बर्ड फ्लू जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत देखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत चाहिँ दिन्छ।
2: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
5: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि अलिक सभ्यता खडा भएको हो। खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो
2: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सुभारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सुभारी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सुभारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा भने बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ। र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतया बादल लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
2: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रृंखला सहभागी छन्।
0: आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
7: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
0: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
10: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
11: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
12: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: हमरा दुख में तो सरकारी खेती करी पानी पीड़ा
10: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद
12: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद
10: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो सांसद।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँस्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ, जोर्नी, नसा, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
15: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
16: आधुनिक
15: उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडुन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ, जोर्नी दुख्ने, हात खुट्टा दुख्ने, नसा व्यापिने, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अम्बरगढ़ी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
7: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। 1-2 चोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो, पहिला मैले धेरै लामो समय खाए, मेरो कम हुँदै गयो छ रोगहरू।
15: नागरिकको आयुर्वेद उपचार प्रतिको विश्वास बढ्दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन, उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो,
16: ओपिडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने, अर्को सेवा स्तनपाई सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं, र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्न पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझै यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ, जस्तो पञ्चकर्मका सेवाहरू बढाउन सके अझै राम्रो हुन्थ्यो।
15: आर्थिक वर्ष 2082-83 केन्द्रबाट अन्तरङ्ग तथा ओपिडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपाई सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
17: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
0: सुखी बुढेसकालको सूत्र के होला, विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
19: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
20: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
19: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डेशो खुशीको कनेक्शन
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घ रोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने, हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
5: अब हामी अहिले पछिल्लो समय के भन्छौं भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौं। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
4: त्यसको लागि तयारी चाहिँ के के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
5: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढ़ी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढ़ाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
4: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
5: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
4: नहुर्किन्जेल
5: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्ने बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोराछोरी हुन् नि, यिनलाई छिट्टै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्न भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ, त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
6: तर कतिपय अवस्थामा चाहिँ अंशभण्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि, त त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
5: अब त्यो चाहिँ अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै हो नि थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने, हामी नै नि हो नि किन तिर गर्नु भएको छ यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूलाई आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
6: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
5: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो, त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्योमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
7: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिज.
2: धन्यवाद.
1: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ. कस्तो छ अनुभव?
2: कोरोना र जेन्जी मुभमेन्टदेखि मान्छे
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार।
2: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39444
4: र 0295901055।
3: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
7: हार्दिक श्रद्धांजलि तथा 12 पुण्यतिथि को निमंत्रणा। आयो टप्प टिप्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, सबैलाई एक दिन जानै पर्छ, मृत्युबाट कोही उम्कदैन यो। भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 श्री गोप बहादुर मगर की धर्मपत्नी स्वर्गीय मोहन कुमारी मगर को विक्रम सम्बत 1998 साल श्रावण 5 गते जन्म भई विक्रम सम्बत 2083 साल असार 28 गते स्वर्गारोहण भएको दुखद समाचार सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभेच्छुकहरूमा अवगत गराउँदछौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 12 पुण्यतिथि 2083 साल साउन 8 गते सम्पन्न गरिने भएकोले यस पुण्य अवसरमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्नुका साथै पित्र प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पति श्री गोप बहादुर मगर, छोरा बुहारीहरू भद्रसिंह मगर, गीता मगर, शहरमान मगर, विष्णु मगर, थमसिंह मगर, लीला मगर, टंक बहादुर मगर, जमुना मगर, छत्र कुमार मगर, पूजन मगर, लोक बहादुर मगर, नुतु मगर, खिलराज मगर, पुष्पा मगर।
8: नातिहरू अनिश, लिसा, क्षितिज, उज्जवल, विजय, लोनिस, युनिस, कृतज्ञा, यु, एनसी, गणेश, शर्मिला। नातिनी तथा ज्वाइँहरू पवित्रा, चन्द्र, अनुषा, लुकराज, सुमित्रा, लेखनाथ, रीता, गजेन्द्र, सीता, चन्द्र, संगीता, चिरञ्जीवी, रजिता, मणि, नीता, सुरेन्द्र, विनुषा, सदीक्षा, समीक्षा, निशा, कृति र पुनम भोगबहादुर आले। कार्यक्रम 12 पुण्यतिथि तथा पितृप्रसाद ग्रहण। मिति 2083 साल साउन 7 गते। स्थान भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी। शोकाकुल परिवार गोप बहादुर मगर तथा सम्पूर्ण मगर परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका 5 आपतारी।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842082776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
16: शङ्का सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
16: बाङ्गोटिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 0294400084 र 9804045827।
18: आयो सबको घर घरमा।
19: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छूटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
21: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
22: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
21: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
22: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
21: प्रोप्राइटर प्रतीक्ष दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180 49।
23: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
24: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
25: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
26: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
27: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: This is Radio Tsongkhwa Sabha 95.5 MHz.
1: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै तर शुरूमा प्रमुख विश्व समाचार
2: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन् इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ, किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागु औषध तस्करी, लागु औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
3: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उप कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
4: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
3: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30 देखि 35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
5: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौ नि, उद्योग कारखानाहरू यस्तो त्यो र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेर्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
3: त्यसबाहेक श्रम अधिकारबारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनी औल्याउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ।
1: अब अर्को विषय, नेपाली कांग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौ।
6: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो आफ्नो पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजेदेखि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
1: कांग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कंग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
6: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अलि दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्वाभाविक पनि मान्दिनँ, पछाडि फेरि जुट्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्टेटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्दै पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
6: मलाई स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत त गाह्रो हुन्छ टिक्नलाई।
1: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ?
6: सम्भावनामा त्यति धेरै देखिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई अस्वाभाविक अथवा त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन। होइन.
1: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
6: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन सक्ने उहाँको भिजन जुन थियो, दीक्षित जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा समय र परिस्थिति जहिले पनि बीपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने नेता जो हो जो यथार्थको धरातल उभिन्छ भनेको अहिलेको यथार्थ त यो नयाँ पिँढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि. यथार्थको धरातल त त्यही हो, हामीले बुझ्दा त उहाँहरू त धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, त्यो त अरू ठाउँमा पनि यस्तो भएका हुन्छ नि. त्यसलाई मैले अस्वाभाविक मान्दिनँ.
1: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
6: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेका छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेका छ, त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन. समूह भए समूह एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो. अब आफूले उनीहरूले भनेकै यस्तो यो यो यो यो भनेर बाहिर बस्ने तर जनमत छैन भने त भएन नि त. कि त महाधिवेशन हुनेछ, त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो. अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त. उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई. त्यस कारणले अब मेरो विचारले त सायद टुक्री चिन्न हाल्ला भन्ने जस्तो लाग्छ.
1: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल. अब एउटा प्रसंग संक्षेपमा. सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ. निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए. प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज व्यक्ति पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्. बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ. साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ. उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ. अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
2: वाशिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ. यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्. उनीहरूमध्ये कतिपयले यो योजनाले अन्ततः साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्. सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ. साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ. आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ.
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.
7: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: प्रधानमन्त्री शाह निरन्तर व्यवसायीसँग छलफलमा शिक्षा निशुल्क भनिए पनि 20 थरी शुल्क, निजी मीडियामा सरकारी विज्ञापन नरोक्न सर्वोच्चको फैसला, बीपी स्मृतिकै दिन कांग्रेसमा विग्रह, केन्द्रमा खुम्चेका वाम दलहरू प्रदेशमा सहकार्य गर्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सालको पातले फेरियो जीवन शीर्षकको शुभ समाचार।
2: कैलालीको धनगढ़ी उपमहानगरपालिका 14 फूलबारीकी भावना पुलामी मगरले सफल उद्यमीको पहिचान बनाउनु भएको छ। उहाँले संचालन गर्नुभएको सानी डाँडा फूलबारी दुना टपरी उद्योगबाट अहिले मासिक करिब 2,70,000 रूपियाँको कारोबार हुने गरेको छ। भावना भन्नुहुन्छ, मासिक 50 कार्टुन टपरी उत्पादन हुन्छ, त्यसबाट करिब 2,70,000 रूपियाँ आमदानी हुन्छ। सबै खर्च कटाएपछि करिब 1,00,000 रूपियाँ बचत हुन्छ। 2076 सालमा 60,000 रूपियाँको लगानीबाट शुरू भएको उद्योगले अहिले राम्रो उचाई हासिल गरेको उहाँको भनाई छ। उहाँको उत्पादन काठमाडौँ, पोखरा, बुडबल लगायतका देशका विभिन्न शहरमा मात्र होइन विदेशसम्म पनि पुग्न थालेका छन्। भावना आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, 60,000 रूपियाँबाट शुरू भएको यो उद्योगले अहिले दुई गाउँका 500 भन्दा बढ़ी महिलालाई रोजगारी दिएको छ। महिला घरधन्दा सकेर फुर्सदको समयमा काम गर्दै आय आर्जन गरिरहेका छन्। उद्योगमा हाल 5 जना महिला

0: Sama tu account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus life ko pesma banking.
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री वारेन्द्र शाहले 24 असारेता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन्। प्रधानमन्त्रीका सल्लाहकार, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला, मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी थिए। होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोनी मुआग्ने र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादकहरूसँगको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसायीसँगको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ। कानूनी रूपमा उत्तरदायी हुने त कानूनले लेखेका र चिनेका पद हुन्। कानूनले चिनेका पद सचिव, मुख्य सचिव, मन्त्री र प्रधानमन्त्री हुन्। कानूनले नचिन्ने व्यक्ति शासन प्रक्रियामा हावी हुनुहुँदैन, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले बताएका छन्। त्यस्तै पूर्व मुख्य सचिव विमल कोइरालाका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन हुने भएकाले छलफलमा सम्बन्धित मन्त्री सहभागी नहुनुको ठूलो अर्थ हुँदैन। प्रधानमन्त्रीले नै समस्या सुनेर समाधान खोज्नुहुन्छ भने राम्रो हो, पूर्व मुख्य सचिव विमल कोइरालाको भनाइ छ। प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग गरिरहेको भेट र छलफलमा उनका सल्लाहकार, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव प्राय उपस्थित हुन्छन्। तर कतिपयमा सरकारवाला मन्त्रीलाई सहभागी गराइदिन यस्तै प्रधानमन्त्री र केही मन्त्रीबीच दूरी बढ़ेको र शासन प्रक्रियामा सल्लाहकार हावी हुँदै गएको विश्लेषण गरिएको छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: गोर्खापत्रले मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा खबर छापेको छ। सरकारले अनुचित लेनदेन, मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वारेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकार र मिटर ब्याज पीड़ित बीच भएको सम्झौता उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारबाटै अवैध घोषणा गर्ने निर्णय भएको हो। सरकारले गौरी बहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। सरकार र मेटर ब्याज पीड़ित बीच भएको 9 बुँदे सम्झौता समेत कार्यान्वयन गर्ने

0: निर्णय भएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। न्यायिक छानबिन समिति गठन। सरकारले मुगुको सोरु गाउँपालिका एकका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सहसचिव रामु राज कणरिया सदस्य रहनु भएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटना सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। गोर्खापत्रमा छापिएको खबर हो यो, मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा।
1: सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्शन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा नौदेखि बाह्रसम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा नौदेखि बाह्रसम्म हरेक कक्षामा वार्षिक 4-6 लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह कक्षा 12 सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँका दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4 लाख हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउँछ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क असुल्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर 50 दिनभित्र फिर्ता गर्ने भएको छ। सरकारले शिक्षा र स्वास्थ्यमा 3% दरले समता कर लगाएको थियो, त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सरकारले उक्त कर फिर्ता गर्ने घोषणा गरेका थिए। त्यसै अनुसार बुधबार बसेको मन्त्री परिषद बैठकले 1 साउनदेखि कार्यान्वयनमा आएको उक्त कर फिर्ता लिने निर्णय गरेको हो। यसअघि तिरिसकेको उक्त कर फिर्ता अर्थ मन्त्रालयबाट हुनेछ। मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाइन्छ। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेकी छन्, कुनै मानिस लिन नआए वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभए त्यो रकम नियम अनुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। कक्षा 9-12 विद्यार्थीबाट सरकारले रजिस्ट्रेशन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत हरेक वर्ष 2 अर्ब रूपियाँ भन्दा बढ़ी शुल्क संकलन गर्छ। त्यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ, 20 थरी शुल्क शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: अप्ठ्यारोमा कंग्रेस शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद विस्तारै आरोप प्रत्यारोपमा बदलिएको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहसँगै मौलाएको विवाद पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवससम्म आइपुग्दा विग्रह उन्मुख बन्न पुगेको हो। पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले पनि वैधता दिएसँगै कंग्रेसभित्रको विवाद तीव्र बन्न पुगेको थियो। विवाद समाधान गर्ने भन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा कंग्रेसका नेताहरूले समय गुजार्दै आएका थिए। 44 स्मृति दिवसका अवसरमा बुधबार संस्थापन र विशेष महाधिवेशनमा सहभागी नभएको इतर पक्षले अलग अलग कार्यक्रम गरेका छन्। त्यति मात्र होइन, सहमतिका लागि सभापति गगन कुमार थापा तयार नभए साउन 29 गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यसले कंग्रेसभित्रको विवाद अब निर्णायक मोड़मा पुगेको छ। संस्थापन इतरले अघि सार्दै आएको सदस्यता अध्यावधि रोक्ने र 14 महाधिवेशन पछिका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्नुपर्ने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएका छन्। त्यसबाहेक अन्य विषयलाई सम्बोधन गर्न सकिने संस्थापन पक्षले बताउँदै आएको छ, तर इतर पक्षले केन्द्रीय समिति समायोजनलाई आफ्नो बटम लाइन बनाएको छ। दुवै पक्ष आआफ्नो अडानमा कायमै रहे। बीपी स्मृति दिवस एउटै झण्डा र चुनाव चिन्ह सहित मनाएका कंग्रेसीहरूले जन्म जयन्ती भने फरक पार्टीसहित मनाउने निश्चित जस्तै छ। यस्तो अवस्थामा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवनमा सहभागी भएका कंग्रेसका पाका र अनुभवी नेताहरू मूल कंग्रेसबाट अलग हुने निश्चित प्रयास छ। जहाँ कंग्रेसका डाक्टर शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, प्रकाश शरण महत, विजय कुमार गच्छदार सहितका पाका नेताहरू एक ठाउँमा उभिने देखिन्छ। कुन्दन काफले, जित जंग बस्नेत सहितका युवा नेताले पनि उनीहरूलाई साथ दिएका छन्। बीपी स्मृति दिवसमा बुधबार बिहान संस्थापन पक्षले ग्रीन रन आयोजना गरेको थियो। त्यहाँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरूराज घिमिरे, प्रदीप पौडेल सहितका युवा बढ़ी र पाका नेताहरू कम सहभागी थिए। फरक बाटो र कार्यक्रम तय गरेका दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउन भने छाडेका छैनन्। नागरिक दैनिकमा छापिएको खबर हो यो, अप्ठ्यारोमा कंग्रेस शीर्षकमा।
1: नेपाली राजनीतिमा पछिल्लो समय फेरि नयाँ तरंग उत्पन्न भएको छ। केन्द्र सरकारमा खुम्चिएका दुई ठूला वामपन्थी दलहरू नेपाली कम्युनिष्ट पार्टी, नेकपा र नेकपा एमाले प्रदेशहरूमा पनि सत्ता सहकार्य गर्ने निष्कर्षमा पुगेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारमा सामेल हुन अरूसी देखाएपछि करिब 25 महिनापछि वाम दलहरूबीच पुनः सत्ता गठबन्धन बन्ने पक्का भएको मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको उच्च स्तरीय भेटघाटले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय गरेको छ। यसअघि प्रदेशको राजनीतिले नयाँ मोड़ लिएको छ। दुई वर्ष अघि 2079 पुष 10 तत्कालीन माओवादी अध्यक्ष दाहालले कांग्रेससँगको सहकार तोड्दै एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो, तर दुई महिनामै राष्ट्रपति निर्वाचनको क्रममा उहाँले कांग्रेस उम्मेद्वारलाई समर्थन गरेपछि वाम सहयात्रा टुटेको थियो। त्यस यता पटक पटक सत्ता समीकरण फेरू बदल हुँदै आएका छन्। 2081 असारमा कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि दाहाल सत्ताबाट बाहिरिनु भएको थियो। 2082 भदौमा भएको आन्दोलन र फागुनको निर्वाचनपछि उदाएका नयाँ शक्तिहरूका कारण पुराना ठूला दलहरू केन्द्रमा खुम्चिन बाध्य भएका छन्। केन्द्रमा विपक्षमा धकेलिए पनि प्रदेशहरूमा उनीहरूको बलियो उपस्थिति रहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहालले कोशी प्रदेशका नेताहरूलाई नयाँ सत्ता समीकरणबारे जानकारी गराउनु भएको थियो। कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गरिदिन आग्रह गर्दै पुगेका प्रदेश नेताहरूलाई शीर्ष नेतृत्वले एमालेसँगको सहकार्य स्पष्ट पारेको हो। भेटपछि नेकपा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीले सशक्त दावी गरेको बताएका छन्। समग्रमा विश्लेषण गर्दा 2062 र 2063 को जनआन्दोलनपछि वाम शक्तिहरूले ऐतिहासिक उपलब्धि हासिल गरे पनि त्यसलाई संस्थागत गर्न नसक्दा अहिले विभाजन र घट्दो जनविश्वासको चुनौती सामना गरिरहेका छन्। 2064 सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी एक्लैले ठूलो सफलता हात पारेको थियो भने 2074 सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाई बहुमत प्राप्त भएको थियो। त्यो वाम एकताको सबैभन्दा ठूलो उदाहरण थियो, जसले उनीहरू एक हुँदा जनसमर्थन बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेको थियो। तर पछिल्लो समय 2079 र 2082 चुनावमा नयाँ र स्वतन्त्र दलहरूको उदयले वाम दलहरूको मत उल्लेख्य रूपमा काटेको छ। यसले गर्दा विशेष गरी शहरी क्षेत्रमा उनीहरूप्रतिको जनविश्वास घटेको स्पष्ट संकेत दिएको छ।
0: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको